0: खुशीको खबर।
1: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चश्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9880791094 र 9822186576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कुन गएसन्च भन्नु भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
9: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
10: यसका बाजे लाटाले हान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुम्रासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458314994।
12: स्कुल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
13: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
14: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल सम्पर्क फोन नम्बर 082-521-847
15: र 082-521-880

0: दायाँ बायाँ नहेर के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 28 गते आइतबार, जुलाई 12 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: गणेश नेपालीका परिवारद्वारा सरकारसँग छ बुधे माग, माग पूरा नभए सब नबुझ्ने परिवारको अडान। सर्लाहीका मण्डलको भने भेन्टिलेटरमा राखेर उपचार हुँदै, आज र भोलि देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना।
1: होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति राजनैतिक दल र जेनजी मुभमेन्ट एलायन्सको आपत्ति, छानबिन र कार्यवाहीको माग। मिटर ब्याज पीड़ितको न्याय यात्रा जारी। पशुपतिनाथको सयौं रोपनी जग्गा भू माफियाको कब्जामा रहेको दावी।
0: तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़दो, 11 महिनामै 1,18,00,000,000 रूपियाँको निर्यात। रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै। बर्दियाका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण।
1: भियतनामको समुद्री टापुमा भारतीय पर्यटक सवार डुंगा दुर्घटना हुँदा 15 जनाको मृत्यु। भारतको दक्षिण राज्यमा पहिरोमा 7 जनाको ज्यान गयो। चीनमा बावी नामको आधीका कारण 9,00,000 मानिस विस्थापित।
0: र फिफा विश्वकपमा इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश, नर्वे 2-1 पराजित। अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़ेको प्रसंग।
1: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै तेस्रो मुलुकमा यसको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। विशेष गरी अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा घरपालुवा कुकुर बिरालोका लागि च्युटीका रूपमा नेपाली छुर्पीको माग बढ़दै गएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 1,18,00,000,000 रूपियाँ बराबरको 6,44,386 किलो छुर्पी निर्यात भएको छ। गत वर्षको सोही अवधिमा 1,04,00,000,000 रूपियाँ बराबरको 5,87,000 किलो छुर्पी निर्यात भएको थियो। यस वर्ष मूल्यका आधारमा करिब 14,00,000,000 रूपियाँ र परिणामका आधारमा 57,000 किलो भन्दा बढ़ी निर्यात वृद्धि भएको छ। भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार पछिल्ला दुई वर्षदेखि वीरगंज नाकाबाट छुर्पी निर्यात निरन्तर बढ़िरहेको छ। विदेशमा नेपाली छुर्पी मानव उपभोग भन्दा पनि घरपालुवा कुकुर बिरालोका लागि प्राकृतिक चपाउनी खाद्य सामग्रीका रूपमा प्रयोग हुने गरेको बताइएको छ। लामो समय टिक्ने हड्डीको विकल्प बन्ने र प्राकृतिक भएकाले यसको माग बढ़दै गएको बताइएको हो। भन्सार अभिलेख अनुसार छुर्पी कुकुर र बिरालोको खाना शीर्षकमा निर्यात हुने भएकाले यसमा निर्यात भन्सार महसुल लाग्दैन। प्रत्येक निकासीमा सेवा शुल्क स्वरूप 113 रूपैयाँ मात्र लाग्ने व्यवस्था गरिएको छ। इलाम, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा लगायतका पहाड़ी जिल्लामा उत्पादन हुने छुर्पी प्रशोधनपछि वीरगंज नाकाबाट तेस्रो मुलुकमा पठाइन्छ। विशेष गरी इलाममा रहेका प्रशोधित उद्योगहरूले सबैभन्दा बढ़ी उत्पादन गर्दै आएका छन्।
0: किर्तिपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा विस्थापित नागरिकको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले दमन, कुटपीट र मनपरी पक्राउ गरेको आरोप लगाउँदै विभिन्न राजनीतिक दल र जेनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले हिजो सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै माजिद अन्सारी, नहेन्द्र खड्का, सरिस्मा थापा लगायत युवामाथि भएको कुटपीट र पक्राउलाई अत्यन्त चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय घटना भएको बताउनु। नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नागरिकमाथि भएको प्रहरी हस्तक्षेपको छानबिन गर्न माग गर्नुभयो। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि विज्ञप्ति जारी गर्दै राधा स्वामी होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेएनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपीट तथा धर प्रकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।
1: यसैबीच जेएनजी मुभमेन्ट एलायन्सले हिजो विज्ञप्ति निकालेर प्रहरीको उक्त कदम लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र मानव अधिकार विरूद्ध भएको दावी गरेको छ। प्रभावित नागरिकको अवस्था अनुगमन गर्ने, मानव सहयोग गर्ने वा राज्यका काम कारवाही बारे प्रश्न उठाउने कार्य अपराध नभएको संस्थाको भनाइ छ। एलायन्सका अनुसार प्राप्त वैकल्पिक आवास र व्यवस्था बिना नै विस्थापित गरिएका सुकुम्बासीलाई वर्षाका कारण समस्यामा परेपछि उनीहरूको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले अभद्र व्यवहार, गाली ग्लोज र कुटपीट गरेको थियो। साथै कुनै स्पष्ट कानूनी आधार वा पक्राउ पुर्जी बिना एलायन्सका प्रतिनिधि माजिद अन्सारी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको आरोप पनि लगाइएको छ। संस्थाले घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कानून अनुसार कार्यवाही गर्न तथा पक्राउ परेका सबैलाई बिना शर्त रिहाई गर्न सरकारसँग माग समेत गरेको छ।
0: आत्मदाह प्रयास गरेका सर्लाहीका 35 वर्षीय विवेक मण्डलको किर्तिपुर स्थित वर्ण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालले उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। मण्डललाई अस्ति नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर साँझ करिब 7:30 बजे किर्तिपुर वर्ण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार मण्डलको अवस्था अझै चिन्ताजनक रहेकाले सघन उपचार जारी छ। यसैबीच जलनमा परेको मानिसको तुरन्तै प्राथमिक उपचार गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ। सेयायनसँग कुरा गर्दै उहाँले भन्नुभयो,
3: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप, ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसरी भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ। त्यसलाई स्टप, ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनुपर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो। अब त्यसपछिको अब अस्पताल पुगेपछिको उपचार चाहिँ अब यो जलन कति छ भन्ने कुरामा भर पर्छ। जस्तो कि अब जिउको 20% भन्दा कम जलेको छ भने त्यस्तोलाई हामी सामान्य जलन अथवा माइनर बर्न्स भन्छौँ। त्योभन्दा बढी छ भने हामी त्यसलाई चाहिँ मेजर बर्न्स अथवा गम्भीर जलन भनेर भन्छौँ। गम्भीर जलन भएको बिरामीहरूको पोलेको ठाउँमा मात्रै असर नपरी जिउको अन्य अङ्गहरूमा पनि असर पर्न जाने हुनाले गर्दाखेरि उहाँहरूलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्छ। सुरुको 24 घण्टा उहाँहरूलाई धेरै मात्रामा सलाइन पानी दिनुपर्ने हुन्छ। जल वियोजनको सम्भावना एकदमै धेरै हुन्छ, त्यस कारणले थुप्रै सलाइन पानी हामीले दिनुपर्ने हुन्छ। अनि त्यस पछाडिको उपचार चाहिँ हामीले अब घाउ कति गहिरो छ त्यो अनुसार हामीले छाला प्रत्यारोपण गर्नुपर्ने नपर्ने त्यसरी गर्नुपर्ने हुन्छ।
1: यसैबीच नगर प्रहरी संघको विवादपछि आत्मदाह गरेका युवा गणेश नेपालीको परिवार र राइट सेयरिङ समुदायले सरकारसँग 6 बुधे माग पेश गरेका छन्। हिजो मुगुवासी स्थानीय तथा राइट सेयरिङ समुदायको संयुक्त भेलाले मागपत्र सार्वजनिक गर्दै सरकारसँग औपचारिक वार्ता गर्न 7 सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ। पीड़ित पक्षले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन र घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न समेत उनीहरूले माग गरेका छन्। त्यस्तै गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइट श्रमिक सहित घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारको रोजगारी, छोराछोरीको उच्च शिक्षा सम्मको खर्च र पालन पोषणको जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरिएको छ। यसैगरी नेपालमा संचालनमा रहेका स्वदेशी तथा विदेशी राइट स्वेरिङ एपलाई नियमन गर्ने स्पष्ट कानून बनाउन, अन्तर्राष्ट्रिय श्रम संगठनका सम्बन्धित महासन्धिहरू कार्यान्वयन गर्न तथा त्रिपुरेश्वर स्थित आत्मदाह प्रयास भएको स्थानलाई शहीद गणेश नेपाली चोक नामाकरण गर्न पनि सरकारसँग उनीहरूले माग गरेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ़दै
1: जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
2: रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै बर्दियामा किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105 97 72।
4: खुसीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 08252320 र मोबाइल नम्बर 98121998।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
2: यद्यपि परिवार र कार्य आन्दोलनरत पक्षले आफ्ना 6 बुढे माग पूरा नभएसम्म सब नबुझ्ने अडान कायम राखेका छन्।
0: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको माग बढ़दै जाँदा आपूर्तिमा चुनौती देखिएको बताउनु भएको छ। उहाँले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको भनी स्पष्ट पार्नु भएको छ। हिजो चितवनको खैरहनीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस वर्ष विगतका वर्षभन्दा बढ़ी रासायनिक मल आयात गरिएको जानकारी दिँदै प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण रोपाई अघि सबै किसानसम्म मल पुर्याउन नसकिएको बताउनुभयो। नयाँ लटको रासायनिक मल साउन 1 गतेदेखि आयात शुरू गरिनेछ। मल बन्दरगाहमा पुगिसकेको र छिटै देशभर वितरण गरिने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर क्यालेण्डर अनुसार व्यवस्थित रूपमा मल वितरण गरिने बताउनुभयो। साथै किसानको गुनासो र जानकारीका लागि टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। सरकारले चालू आर्थिक वर्षमा देशभर 5,50,000 मेट्रिक टन रासायनिक मल पठाइसकेको जानकारी दिँदै उहाँले खेती प्रणाली विस्तारसँगै मलको माग बढ़ेकाले माग अनुसार आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: बर्दियाको राजापुर नगरपालिकाले 50% अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। किसानलाई खेतीपाती गर्न सहज होस् भनेर कृषि सामग्री वितरण गरिएको हो। किसानलाई 70 वटा पावर ट्रिलर, 30 वटा विद्युत मोटर, 7 वटा मिनी ट्रिलर, 10 वटा दाना बनाउने मेसिन, 3 वटा ई लोडर र 60 वटा सिंचाईका लागि पाइप वितरण गरिएको छ। किसानहरूको माग अनुसार 50% अनुदानमा कृषि सामग्री वितरण गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो। राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले कृषिमा आधुनिकरण प्रविधि र यान्त्रिकीकरणको प्रयोग बढ़ाइँदै उत्पादन वृद्धि तथा कृषकको आय स्तर सुधार गर्ने उद्देश्यले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भएको छ।
0: सर्लाहीका मिटर ब्याज पीड़ितहरूले न्यायको माग गर्दै थालेको पैदल यात्राको आज चौथो दिन उनीहरूको यात्रा जारी छ। तेस्रो दिन हिजोसम्म उनीहरू सर्लाहीको लालबन्दी कटेका छन्। पीड़ितहरूले असार 25 धनुषाको तिरहुतिया गाछीबाट काठमाण्डुतर्फ पैदल यात्रा शुरू गरेका थिए। उनीहरूका अनुसार सरकारले मिटर ब्याज पीड़ितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए पनि अझै समस्या समाधान नभएकाले काठमाण्डुसम्मै पुगेर आफ्नो आवाज उठाउने निर्णय गरेका हुन्। गएराती लालबन्दीमै विश्राम गरेका उनीहरूले आज बिहान फेरि काठमाण्डुतर्फ यात्रा अघि बढ़ने बताएका छन्। पीड़ितहरूले दोषीमाथि कड़ा कार्यवाही, पीड़ितलाई न्याय र मिटर ब्याजको समस्या स्थायी रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको पैदल यात्रा काठमाण्डु पुगेर सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सहित जारी रहने बताइएको छ।
2: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्व सचिव इन्जिनियर अर्जुन जङ थापाले यसमा भू प्राविधिक जटिलता, आधुनिक भेन्टिलेटर, सीसीटीभी त आपतकालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग हुने बताउनुभयो। नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ। यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभर समेत शुरूआत गरेको छ भने यसमा आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभर समेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको समेत उहाँले बताउनु भएको छ। यो सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी अवस्थामा राखिएको बताइएको छ।
0: मौसम पूर्वानुमान महाशाखाले आज आइतबार र भोलि सोमबार देशका अधिकांश स्थानमा पानी पर्ने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यतया बादल लाग्नेछ। पहाड़ी भूभागका धेरै स्थान तथा तराईका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी पर्ने क्रम जारी रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको तथा तराईका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै भोलि पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदीनाला आसपास पहिरो जोखिम भएका क्षेत्र र डुबान हुने स्थानका वासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
2: पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको तथा केही जग्गा अल्पत्र अवस्थामा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। पशुपति क्षेत्रको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिका अनुसार कोषका नाममा देशभर 18,382 रोपनी भन्दा बढ़ी जग्गा रहेको छ। तीमध्ये काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरी लगायतका जिल्लाका धेरै जग्गा अवैध रूपमा भोग चलनमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। समितिले चाबेल, गोपीकृष्ण क्षेत्र, बालाजू, गोलढुंगा र सिन्धुपाल्चोकका सयौं रोपनी जग्गा कोषको मातहतमा ल्याउन तत्काल छानबिन गरी कानूनी प्रक्रिया अघि बढ़ाउन सिफारिश गरेको छ। समितिका संयोजक तथा कोषका पूर्व सदस्य सचिव डाक्टर मिलन कुमार थापाले भूमाफियाको कब्जा र तत्कालीन राजनैतिक दबावका कारण सबै जग्गा संरक्षण गर्न नसकिएको बताउनुभयो। उहाँका अनुसार केही जग्गा फिर्ता ल्याइए पनि अझै धेरै जग्गाको संरक्षण हुन बाँकी छ। प्रतिवेदन अनुसार 1,161 रोपनी भन्दा बढ़ी जग्गा 79 वर्षका लागि सम्झौता मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्सलाई प्रदान गरिएको छ भने तारा गाउँ रेजेन्सी होटलको पनि 17 रोपनी जग्गा भोग चलन गरिएको उल्लेख गरिएको छ।
0: हुम्लामा करिब 300 वर्ष पहिलेदेखि स्थानीय जातको धान खेती हुँदै आएको छ। हुम्लामा विशेष गरी झिनुवा, अनदी र जुम्ली मार्सी मुख्य रैथाने धान बाली भएको र यसको खेती पुस्तौंदेखि निरन्तर चलिरहेको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। उहाँका अनुसार हुम्लाका अन्य रैथाने धान बालीका जातमा जुगे, दुधे, धैनाले, धोको, कालो, लुम्सेरो, खच्चे र रतनपुरे रहेका छन् र यसको खेती हाल जिल्लाका धान उत्पादन हुने बस्तीहरूमा भइरहेको छ। सिंचाईको अभाव, कम मेहनत र खेती किसानीमा कम रूचिका कारण धान बालीको उत्पादनमा केही कमी आए पनि समग्रमा उत्पादन राम्रै हुने गरेको उहाँले जानकारी दिनुभयो।
2: साझा खबरमा अब विदेशका खबर। भियतनामको समुद्री टापुमा भारतीय पर्यटकहरूको एउटा समूह सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको छ। सो डुंगामा 32 जना पर्यटक रहेको र केही चालक दलका सदस्य र फ्लाइट एजेन्सी सवार उक्त स्पीड बोट पल्टिएको थियो। दुर्घटनामा परेका 23 जनालाई उद्धार गरी किनारमा ल्याइएको छ। यसैबीच भारतको दक्षिण राज्य केरलामा पहिरो जाँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ। पछिल्लो उद्धार प्रयासपछि एकजना अझै बेपत्ता छन्। अधिकारीहरूका अनुसार लम्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने पुल नजिक पहिरो गएको हो। शक्तिशाली टाइफुन बाबी नामको आधीका कारण चीनमा ठूलो मानिसहरू व्यापक रूपमा प्रभावित बनेका छन्। जापानको दक्षिण पश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक रूपमा प्रभाव परेको छ। चीनमा 9,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौं घरहरू विद्युतविहीन बनेका छन्। यसै साथ चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको मौसमी अवस्थाका कारण कम्तीमा 39 जनाको मृत्यु भएको छ भने दर्जौं नदीमा बाढ़ी आएको छ भने एउटा जलाशयको बाँध पनि फुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: आजा खबरमा अब खेल खबर। फिफा विश्वकपमा नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा 2-1 गोल अन्तरले पराजित गर्दै इंल्याण्ड विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। आज बिहान सम्पन्न खेलमा दुवै टोलीबीच निकै प्रतिस्पर्धा भएको थियो। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरीमा टुंगिएपछि थपिएको समयमा निर्णायक गोल गर्दै इंल्याण्डले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलमा पहिलो अग्रता नर्वेले लिएको थियो। अहिले साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच खेल केही बेरमा शुरू हुनेछ। सेमी फाइनलमा पुग्न दुवै टोलीबीच कड़ा प्रतिस्पर्धा भइरहेको हुनेछ। बागमती प्रदेश स्तरीय मेयर कप महिला तथा पुरूष भलिबल प्रतियोगितामा पुरूषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ भेथाञ्चो गाउँपालिकाले उपाधि जितेका छन्। ललितपुर महानगरपालिकाको सहयोग तथा जावला खेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हिजो जावला खेल स्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरूषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महाकाल गाउँपालिकालाई 3-0 सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। ललितपुरले महाकाललाई 25-20, 25-15, 25-20 हरायो। पुरूषतर्फ माडी नगरपालिका तेस्रो भएको छ।

0: शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी जाँच्ने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
5: आर्थिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब आत्मदाहको घटना कम गर्न मानसिक स्वास्थ्य परामर्शको प्रसंग। पछिल्लो समय नेपाल आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरू बताउँछन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी सहयोग गर्न, कसरी रोक्न सक्छन्? हामीले मनोविमर्शकर्ता आस्मा अर्यालसँग कुराकानी गरेका छौं।
7: स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ, रिसर्चहरूले पनि के देखाएको छ भन्दा, महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने, होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने, महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन, साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने, पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको, आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको, विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
8: जस्तो हजुरले यो भन्दै गर्दाखेरि, आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा, वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
7: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा म्यासेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनु पर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढ़ेको छ होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठूल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिरहेको छ भने तपाईँलाई मर्न मन लागिरहेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। हत्तेरिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
5: मनोविमर्शकर्ता आस्मा अर्यालसँग यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।

0: गणेश नेपालीका परिवारद्वारा सरकारसँग छ बुधे माग पूरा नभए सब नबुझ्ने परिवारको अडान सर्लाहीका मण्डलको भने भेन्टिलेटरमा राखेर उपचार हुँदै आज र भोलि देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना
1: होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति राजनैतिक दल र जेएनजी मुभमेन्ट एयरलाइन्सको आपत्ति छानबिन र कार्यवाहीको माग मिटर ब्याज पीड़ितको न्याय यात्रा जारी पशुपति क्षेत्रको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको दावी
0: तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़दो 11 महिनामै 1,18,00,00,000 रूपियाँको निर्यात रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती साउनदेखि नयाँ मल आउँदै वर्दियाका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण
1: भियतनामको समुद्री टापुमा भारतीय पर्यटक सवार डुंगा दुर्घटना हुँदा 15 जनाको मृत्यु भारतको दक्षिण राज्यमा पहिरोमा 7 जनाको ज्यान गयो चीनमा बाबी नामको आँधीका कारण 9,00,000 मानिस विस्थापित
0: र फिफा विश्वकपमा इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश नर्वे 2-1 पराजित अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुँदै
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुरमा अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं पछिल्लो समय संचार माध्यममा एकै प्रकारका समाचारहरू सुनिने गरेका छन् अगाडि एउटा ठूलो टीभी जस्तो देखिने वस्तु छ र एकजना व्यक्तिले समाचार हेर्दै गरेको जस्तो देखिन्छ त्यहाँ समाचार वाचिकाले समाचार भन्दै गर्दा समाचारका हेडलाइनहरू राखिएको छ त्यहाँ लेखिएको छ आत्मदाह आत्महत्या हत्या मृत्यु बेपत्ता घाइते र तल यस्तो लेखिएको छ समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन।
4: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
5: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त भने
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861717600 र 9858835952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 28 गते तदनुसार सन् 2026 जुलाई 12 तारीख आइतबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेश सरकारद्वारा राष्ट्रपति रणिल शिल्डका पदक विजेतालाई सम्मान। दाङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चारजना घाइते। गोराहीमा वडा सदस्यद्वारा शिक्षा अधिकृतमाथि दुर्व्यवहार। सल्यानमा खोप खेर जान नदिन एआरभी सेवाको समय तोकियो। रोल्पा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। कर्णाली राजमार्गको सांगेतडा दुर्घटनाका चालक सुवेदीको शव 9 दिनपछि भेटियो। ग्रह नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज। सरकारले नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने। आज र भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित कुनै पनि पत्र पत्रिका प्राप्त भएका छैनन्। प्रकृति न्यूज डेस्कमा रहेका खबर प्रसारण गर्नेछौ। लुम्बिनी प्रदेश सरकारले 16 राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा हिजो आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाड़ी, प्रशिक्षक र म्यानेजर गरी 105 जनालाई प्रदेश सरकारले सम्मान गरेको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा 3 स्थान हासिल गर्न सफल भएको थियो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन्दाज गौतमको अध्यक्षता तथा युवा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजत पदक विजेतालाई 9,000 र कास्य पदक विजेतालाई 6,000 रूपियाँका दरले पुरस्कार प्रदान गरिएको हो। सम्मानित सबैलाई परिषदले सम्मान पत्र समेत प्रदान गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले खेलाड़ीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवर्धन गर्न सके प्रदेशको आर्थिक र सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन्दाज गौतमले राष्ट्रपति रनिङ शील्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापक प्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आगामी प्रतियोगितामा अझै उत्कृष्ट नतिजा हासिल गर्न परिषदले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताउनु भएको छ। गत जेठ 20 गतेदेखि 23 गतेसम्म काठमाण्डुमा भएको 16 राष्ट्रपति रनिङ सिल प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाड़ीले 12 स्वर्ण, 15 रजत र 18 कास्य पदक जित्दै समग्रमा 3 स्थान हासिल गरेका थिए। प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेकान्दो, उसुल लगायतका विभिन्न विधामा लुम्बिनीका खेलाड़ीले उत्कृष्ट प्रदर्शन गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 हिजोबाट हाम्रो गाउँ विकास हेर्न जाउँ भन्ने अभियान शुरू गरेको छ। वडामा संचालन भएका विकास निर्माणका योजनाको प्रभावकारिता, गुणस्तर र प्रगतिबारे नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी गराउने उद्देश्यले उक्त अभियानको शुरूआत उरहरी नमूना टोलबाट गरिएको हो। अभियान अन्तर्गत उरहरी पिपल डाँडा बेलटाकुरा मोतीपुर हुँदै सुकोरासम्म जोड्ने सड़क सहित ओडामा संचालित विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत रूपमा अवलोकन तथा अनुगमन गरिएको थियो। अभियानपछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख टीकाराम खड्गाले ओडा नम्बर 11 शुरू गरेको अभियान उदाहरणीय र प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विकास निर्माणका योजनाको पारदर्शिता गुणस्तर र जनसहभागिता बढ़ाउन यस्ता अभियान उपयुक्त हुने उल्लेख गर्दै यो अभ्यासलाई तुलसीपुरका सबै वडामा विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो।
5: यो अभियान त सबैले गर्नुपर्ने अभियान हो, न 11 नम्बरले सिकाएको गर्छन् गर्दैनन् एउटा कुरा होला, आफूले गरेका कामहरूलाई सबै जनतालाई लिएर देखाउने भन्ने अभियान हो यो। हामीले जे काम गर्यौँ त्यो राम्रो गर्यौँ कि नराम्रो हुन्छ भनेर मूल्याङ्कन गर्दै गर्नु होला, तर तपाईँहरू स्वयंलाई यो प्रत्यक्ष रूपमा हामीले गरेको कामको अनुमोदन गराउने, कामको अनुगमन गराउने, हामीले गरेको कामप्रति टिप्पणी भए टिप्पणी पनि गर्नको निम्ति तपाईँहरूलाई अनुकूलता छ र यसमा पनि तपाईँहरूले चाहिँ हामीले गरेका कामहरूको केही टिप्पणी छ भने सार्वजनिक सूचना मार्फत हामीलाई टिप्पणी गर्नका निम्ति पनि म आह्वान गर्छु।
0: यसै गरी पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीले यो अभियानले विकासप्रति नागरिकको विश्वास बढ़ाउने र सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले उडाको समग्र विकास र समृद्धि एकता सहकार्य र हातेमालोबाट मात्रै सम्भव हुने बताउनुभयो।
6: हामी सबै मिल्यौं भने हाम्रो सबै एकताले मात्र सबै कुरा सम्भव हुन्छ। हामीले भोट माग्दाखेरि विभिन्न राजनैतिक एजेन्डाहरू लिएर जान्छौँ, तर विकास निर्माण त हामी एक हुनपर्छ। विकास निर्माणको काममा हामी सबै काँधमा काँध जोडेर जानुपर्ने हुन्छ। हाम्रो वडा सरकार प्रमुखले कहिले पनि पक्षपातपूर्ण व्यवहार गर्नुभएको छैन, सम्पूर्ण राजनैतिक दलहरूप्रति आस्था राख्नेहरूप्रति समभाव राख्नुभएको छ, समदूरी निर्माण गर्नुभएको छ, यहाँको विकास निर्माण सम्भव भएको छ।
0: यसै गरी वडा अध्यक्ष मानबहादुर रावतले आफूले सबै पक्षसँग सहकार्य र मित्रवत वातावरणमा काम गर्दै आएको बताउनुभयो। उहाँले सबैको साथ सहयोग र सुझावकै कारण हाम्रो गाउँ विकास हेर्न जाउँ भन्ने अभियान शुरू गरेको बताउनुभयो।
7: विकासमा सबै मान्छेका मन जोड्नुपर्छ, सबै मान्छेलाई जोड्नुपर्छ, सबै मान्छेलाई मेरो हो भन्ने बनाउनु पर्छ। त्यो सबैको एकता भयो भने मात्रै विकास हुन सक्छ। यो बाटो हामीले जुन बाटो अनुगमन गर्यौं त्यो बाटो हेर्दै गर्दा यो ठाउँका राजनीतिक दलहरूले सबभन्दा बेसी सहयोग गर्नु भएको छ। म सङ्गलो मनले राजनीतिक दलका मित्रहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो ठाउँले मुहार फेर्ने गरिकन हामी काम गर्छौँ भनेका छौँ, हेर्दा देखिने छान्दा भेटिने विकास हामी गर्छौँ। विकासको पूर्वाग्री बन्दै बन्दैनौ।
0: सो अवसरमा साबिक सुकुम्बासी समस्या समाधान आयोग दाङका पूर्व अध्यक्ष हुकुम बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष उपेन्द्र बस्नेत लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय सरकारवाला, पत्रकार सुरक्षाकर्मी र स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यार्थीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा संचालनमा रहेका स्कूल बसका चालक र सहचालकहरूलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ। संस्थागत विद्यालय समन्वय समितिको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङ र इलाका प्रहरी कार्यालय भालुवाङको समन्वयमा शनिबार राति गाउँपालिका 2 लालमटिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयमा ट्राफिक सचेतना तथा स्कूल बस प्राविधिक निरीक्षण कार्यक्रम गरिएको हो। पछिल्लो समय विद्यालयका सवारी साधन सञ्चालनमा लापरवाही पर्दै गएको, कतिपय बसहरू मा प्राविधिक समस्या देखिएको तथा चालक र सहचालकहरूले ट्राफिक नियमको पूर्ण रूपमा पालना नगरेको भन्ने जनगुनासो स्थानीय स्तरमा बढ़न थालेपछि कार्यक्रम आयोजना गरिएको बताइएको छ। विद्यालय जाने बालबालिकाको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सम्बन्धित निकाय, विद्यालय तथा सरकारवालाहरूको संयुक्त पहलमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुवाङका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक प्रेम प्रसाद पोखरेलले चालक र सहचालकहरूलाई ट्राफिक नियम, सड़क सुरक्षाका मापदण्ड, विद्यालय बस सञ्चालन गर्दा अप्नाउनु पर्ने सावधानी र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनु भएको थियो। उहाँले चालकहरूको लापरवाही सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिन सक्ने भएकाले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न पनि आग्रह गर्नुभएको छ। विद्यालयका बसहरूमा विद्यार्थीको जीवन र सुरक्षाको जिम्मेवारी चालक र सहचालककै काँधमा रहने भएकाले उनीहरू थप जिम्मेवार हुनुपर्ने उहाँले बताउनु भएको हो। ट्राफिक शिक्षा कार्यक्रमसँगै स्कूल बसहरूको प्राविधिक अवस्था पनि परीक्षण गर्ने उद्देश्यले 45 स्कूल बसको चेक जाँच समेत गरिएको थियो। चेक जाँचका क्रममा अधिकांश बसहरूमा विभिन्न प्रकारका कमजोरी र प्राविधिक समस्या भेटिएको प्रहरीले जानकारी दिएको छ। दाङको दङ्गीसरण गाउँपालिका चार बैबाङ चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन्। हिजो साँझ करिब 7:15 बजेको समयमा सुकौराबाट बैबाङतर्फ जाँदै गरेको RA8P4071 नम्बरको मोटरसाइकल बैबाङ चोकमा आफै अनियन्त्रित भएर पल्टिँदा चालक दङ्गीसरण गाउँपालिका 6 हेकोली निवासी 30 वर्षीय रामहरि चौधरी घाइते भएका हुन्। दुर्घटनामा चौधरीको टाउको, अनुहार तथा दुवै हात खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाँकेको नेपालगंज रिफर गरिएको छ। यसै गरी मोटरसाइकल इलाका प्रहरीले हेकुलीले नियन्त्रणमा लिएको छ। घटना लगत्तै इलाका प्रहरीले हेकुलीबाट असय दिलीप कुमार नेपाली सहितको टोली घटनास्थल पुगेको थियो। यसैबीच दङ्गीसरण गाउँपालिका चारकै बैबाङमा भएको मोटरसाइकलको ठक्करबाट 3 वर्षीय बालिका घाइते हुनुभएको छ। हिजो साँझ 7:15 बजेकै समयमा हेकोलीबाट बैबाङतर्फ जाँदै गरेको RA3P5351 नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी सल्यानको कुमा गाउँपालिका साथ घर भई अहिले दङ्गीसरण गाउँपालिका चार बैबाङमा डेरा गरी बस्दै आएकी मेनाका विकी 3 वर्षीय छोरी सनिया विकलाई ठक्कर दिएको हो। दुर्घटनामा सनियाको दुवै हात खुट्टा र पेटमा चोट लागेको छ। उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालक दङ्गीसरण गाउँपालिका 3 निवासी 37 वर्षीय राजेन्द्र कुसुमियालाई प्रहरले नियन्त्रणमा लिएको छ। यसैबीच यता दाङको तुलसीपुर 9 बेलुवामा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा 2 जना घाइते भएका छन्। हिजो राति 8:30 बजेको समयमा तुलसीपुरको बस पार्कबाट बेलुवातर्फ जाँदै गरेको RA1H5789 नम्बरको अटो र रानी जरूवाबाट बेलुवातर्फ जाँदै गरेको RA8P4426 नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर 5 निवासी 20 वर्षीय नितेश बस्नेत सहित मोटरसाइकलमा पछाडी सवार तुलसीपुर 9 बेलुवा निवासी 19 वर्षीय संगम केसी घाइते हुनुभएको छ। मोटरसाइकल चालक नितेश बस्नेतका दुवै हातका 3 वटा औंला भाँचिएका छन् भने पछाडि सवार संगम केसीको दाहिने खुट्टा भाँचिएको प्रहरले जनाएको छ। घाइते दुवैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाँकेको नेपालगंज रिफर गरिएको छ। दुर्घटनामा संलग्न अटो र अटो चालक गडवा गाउँपालिका 8 घर भई अहिले तुलसीपुर 5 मा बस्दै आएका 19 वर्षीय सहजित मुसलमान तथा मोटरसाइकललाई प्रहरले नियन्त्रणमा लिएको छ। सल्यान जिल्ला अस्पतालले रेबिज विरूद्ध लगाइने एआरभी खोप सेवा अबदेखि निश्चित समयमा मात्रै उपलब्ध गराउने भएको छ। खोपको खेर जाने दर बढ़दै गएको तथा औषधि र भ्याक्सिनको मित व्ययी र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सेवा समय निर्धारण गरिएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचना अनुसार अबदेखि एआरभी सेवा हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म मात्रै उपलब्ध हुनेछ। सोही समयभित्र सेवा लिन अस्पतालमा उपस्थित हुन सम्पूर्ण सेवा गरेरलाई अस्पतालले आग्रह गरेको छ। अस्पतालका अनुसार एआरभी खोप बहु डोज भायलमा उपलब्ध हुने भएकाले आवश्यक भन्दा कम सेवाग्राही आएमा खोपको ठूलो हिस्सा पोलियोको विहीन भई खेर जाने समस्या देखिएको छ। यस्तो अवस्थालाई न्यूनीकरण गर्दै खोपको प्रभावकारी उपयोग सुनिश्चित गर्न सेवा समय निर्धारण गरिएको बताइएको छ। अस्पताल प्रशासनले सेवा समय सीमित गरिए पनि आकस्मिक तथा विशेष परिस्थितिमा भने अस्पतालको निर्णय अनुसार आवश्यक व्यवस्था गरिने बताइएको छ। विशेष गरी कुकुर, बिरालो वा अन्य शंकास्पद जनावरले टोकेको अवस्थामा बिरामीको अवस्थालाई प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ। अस्पतालले सेवा समय परिवर्तनबाट सेवाग्राहीमाथि पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै तोकिएको समयमै उपलब्ध भई सेवा दिन आग्रह गरेको हो। साथै रेबिज संक्रमणबाट बच्न जनावरले टोके वा चिथुरेको अवस्थामा घाउलाई साबुन पानीले राम्ररी धुने, तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार एआरभी खोपको पूरा मात्रा लगाउन पनि आग्रह गरिएको छ। रेबिज एक घातक तर समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने रोग भएकाले अस्पतालले समयमै स्वास्थ्य सेवा लिन सबै सेवाग्राहीलाई आग्रह समेत गरेको छ। आजको परिवेशमा अब छोटो विश्राम।
8: किसानहरूका लागि खुशीको खबर।
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98573-23971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। दाङको गोराहीमा एक विद्यालयको विषयमा वडा सदस्यले शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्नुभएको छ। गोराही महानगरपालिका 15 वडा सदस्य लेखनाथ बुढाथोकी उत्तमले शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खनाएर दुर्व्यवहार गरेको जिल्ला प्रतिकारले दाङले जानकारी दिएको छ। उक्त घटना पद्मोदय पब्लिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा भएको हो। प्रहरीका अनुसार वडा सदस्य बुढाथोकीले निर्वाचन नगराउन भनेको, तर हिजो बिहान निर्वाचन प्रक्रिया शुरू भएपछि उक्त घटना भएको हो। घटनापछि पीड़ित पक्ष सम्पर्कमा आएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रतिकारले दाङका प्रवक्ता समेत रहेका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। वडा सदस्य बुढाथोकीले दुर्व्यवहार गरेको भिडियो आफै सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो। भिडियोमा मोटरसाइकलमा सवार शिक्षा अधिकृतलाई बोहराले हेलमेट माथिबाटै मोबिल खनाएको देखिएको छ। बुढाथोकी 2079 सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेका बालबालिकाहरूलाई खोप लगाउने उमेर 15 महिनादेखि 59 महिनासम्मका सम्पूर्ण बालबालिकाहरूले खोप पाएसँगै रोल्पा जिल्लालाई हिजो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय रोल्पाले जिल्लाका 72 वडा र 10 स्थानीय तहमा खोप र खोज र खोप अभियान सञ्चालन गरी 5 वर्ष मुनिका खोप लगाउन छुटेका सबै बालबालिकाहरूको पहिचान गरी खोप लगाएको जनाएको छ। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतका अनुसार जिल्लाभर 5 वर्ष मुनिका करिब 13,577 जना बालबालिकाहरूले पूर्ण खोप पाएका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले खोप कार्यक्रम बालबालिकाको भविष्यसँग जोड़िएकाले राज्य संवेदनशील रहेको बताउनु भएको छ। बालबालिकालाई भविष्यमा लाग्न सक्ने रोगबाट बचाउन खोप अनिवार्य रहेको बताउँदै मन्त्री घिमिरेले खोप अभियान विश्व समुदायको साझा अभियान भएको समेत बताउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढ़ी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको बताउनु भएको छ। उहाँले यस वर्ष रोपाई गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक र आपूर्ति व्यवस्थापन सम्बन्धी समस्या भएको बताउनुभयो।
10: राज्यको
0: र आज देशभर ठूलो पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना रहेको हो। कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका थोरै ठाउँ तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ। साथै तीनवटा प्रदेश कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो नदी कटान गेगरान बहाव र शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला खोल्सा र नदी आसपासको क्षेत्र पहिरोको जोखिम भएका ठाउँका नागरिक र नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर एस्काभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न र विपद व्यवस्थापन समितिसँग समन्वय गरी पूर्व तयारीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ। साथै वर्षा र बाढ़ी सम्बन्धी जानकारीका लागि 1155, विपद सहायताका लागि 1234, नेपाल प्रहरीका लागि 100 र सशस्त्र प्रहरी बलका लागि 1114 नम्बर सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वअनुमान र चेतावनीको नियमित जानकारी लिन पनि सेवाग्राहीलाई आग्रह गरिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
0: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
2: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूवात।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश, बासी र सडे गलेका खानेकुराहरू नखाऊ।
2: मेरी आमोइनी घट्यो बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुम टुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल चिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894, 9458314894।
6: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
7: डाक्टरद्वारा उपचार हुने रोगहरू
6: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
7: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
8: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
9: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
11: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं।
12: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
13: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
14: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू
16: दन्त परीक्षण तथा परामर्श सेवा,
15: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
15: दाँत निकाल्ने,
16: दाँत भर्ने,
15: दाँतको जरादेखि उपचार गर्ने,
16: कृत्रिम दाँत लगाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार,
16: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
15: दाँतको कस्मेटिक उपचार,
16: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9585251188 र 9848404188।
17: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
18: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
17: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
17: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
19: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
20: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
21: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
20: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
22: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209947। सेवा गर्ने मौका दिनुहोला।
23: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम विचार मन्थनमा। म उपेन्द्र बस्नेतको
1: यस कार्यक्रमको साथमा नागरिक केयर हस्पिटल प्राली तुलसीपुर दाङ।
2: हाम्रा सेवाहरू सुगर, थाइराइड, मुटु, पेट, कलेजो, फोक्सो रोग विशेषज्ञ सेवा, नसा तथा मनोरोग विशेषज्ञ सेवा, महिला तथा बाल रोग विशेषज्ञ सेवा, स्तन क्यान्सर रोग विशेषज्ञ सेवा, साना ठूला अपरेशन सेवा, छाला तथा यौन रोग सेवा, इन्टरनल मेडिसिन सेवा, भिडियो एक्सरे सहित सम्पूर्ण रोगको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: नागरिक केयर हस्पिटल प्राली तुलसीपुर 5 गलाइन दाङ। फोन नम्बर 082-5902-7 र मोबाइल नम्बर 98-4-74-51-036।
0: आज हामी अमृतपुर खानेपानीको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा छलफल र बहस गर्दैछौं। यसका लागि अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दशरथ ओली हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा।
3: धन्यवाद सर। रेडियो प्रकृति एफएमका सम्पूर्ण परिवार तथा ओपन बसेन्जीलाई।
0: खानेपानीको वर्तमान अवस्था के छ अहिले?
3: अहिले पछिल्लो अवस्थामा खानेपानीको सवालमा कुरा गर्दाखेरि अहिले प्रकृतिले पनि थोरै साथ नदिएको अवस्थामा अहिले जलवायु परिवर्तनसँगै पानीको बहाव अत्यन्तै न्यून भएकै कारणले पानीमा थोरै समस्या भएको देखिन्छ। र अहिले हाम्रो अमृतपुर खानेपानीकै कुरा गर्नुपर्दा जुन हाम्रो मुहानदेखि पानी उपभोक्ताको बीचमा जाने जुन पानी हो त्यो पानीको जुन हामीले मात्रा जस्तै उपभोक्तालाई पुर्याउनु पर्ने मात्रामा पानी पुर्याउनु पर्ने थियो प्रति सेकेन्ड जस्तै हामीले 18 लिटर पानी अहिले आइरहेको अवस्थामा हामीले 27 प्रति सेकेन्ड लिटर पानी ल्याउँदै गर्दा पानीको अहिले मैले अघि भर्खरै भने सतह पानी घट्नुको कारण प्रकृति जलवायु परिवर्तनका कारणले पानीको मात्रा कम भएकै कारणले हामी उपभोक्ताको बीचमा जुन हिसाबले नियमित बिहान बेलुकीसँग जोडिएको पानी हो दुई घण्टा बिहान बेलुकी दुई घण्टा त्यसरी हामीले अहिले नियमित पुर्याइरहेको अवस्था छैन। त्यसलाई घटाएर एक एक घण्टा डेढ घण्टा पनि पानी हामीले उपभोक्तालाई हामीले नियमित गरिरहेकै अवस्था छ अहिले।
0: भनेको अहिले पनि पानीको समस्या छ?
3: पानीको समस्या छ अहिले।
0: कारण भनेको अपेक्षा अनुसार मूलबाट पानी त्यति उत्पादन नहुनु
3: एकदम अहिले मैले अघि भने
0: मुहानहरू सुक्न थाले
3: अहिले पानीको सतह जस्तै पानी गहिरिँदै गयो। अब त्यसलाई राज्यले एउटा के गर्नु पर्यो भने जस्तै ठूलो ठूलो हाई ड्यामको अवधारणा ल्याउने नभए स्थानीय
0: त्यसमा अहिले हामीलाई अब प्रचण्ड गर्मी सँगै हल्का राहतको मौसम हुन थालेको छ, वर्षा हल्का भइराखेको छ, त्यसले राहत पुगेको छैन?
3: राहत भएको छैन अहिले। किन त भन्दाखेरि यो पानी जसै जेष्ठको पहिलो हप्तादेखि वर्षा शुरू हुनुपर्ने हो होइन, त्यो समय चाहिँ नभएकै कारणले अहिले असारमाको लास्टसम्म भर्खरै पानीको पानी परिरहेको अवस्था छ र पानीको मूल्यहरू थोरै मात्रामा अहिले माथि आउने जो क्रम जारी छ अब यसले सहज चाहिँ होला, अब यो साउनको पहिलादेखि सहज त होला तर अझै पनि त्यसलाई नियमित जुन ढंगले हिजोको दिनमा जसरी चाहिँ पानी पर्याप्त मात्रामा थियो त्यो चाहिँ हुन सकेको छैन अझै पनि।
0: अब खास पानीको समस्या हुने समय कति बेला हो?
3: पानी खासमा समस्या भनेको फागुन चैत वैशाख जेठमा हो। अहिले फागुन चैत वैशाख जेठ भन्दा अब असारदेखि शुरू हुनुपर्ने पर्याप्त मात्रामा भन्नु 8 महिना पानी पर्याप्त मात्रामा पुग्नुपर्ने, 4 महिनालाई पानीमा अलिकति समस्या चाहिँ आउनुपर्ने, त्यही पनि त्यसलाई हामीले ब्यालेन्स मिलाएर उपभोक्ताको बीचमा हिजोको दिनमा पानी सहज रूपमा चाहिँ पुर्याएका थियौं, अहिले त्यो अवस्था देखिरहेको छैन अहिले।
0: अब हामी प्रचण्ड गर्मीबाट बिस्तारै कोल्ड फेर्दैछौं, हल्का वर्षा भइराखेको छ, बर्सात शुरू भएको छ होइन, यति बेला पानीका मूलहरू फुट्न थाले पनि फेरि गुनासो के आउने गर्छ भन्दाखेरि धारामा धमिलो पानी आयो भन्ने खाले कुरा हुन्छ, यस्तो गुनासो आउन थाले छ?
3: होइन, गुनासो त के हो भने हिजोको दिनमा पनि गुनासो नियमित आइराखेको अवस्था हो। किनभने हाम्रो अमृतपुर खानेपानीमा फेरि हामीले चाहिँ गुणस्तर चाहिँ पानीको जुन ट्रिटमेन्ट प्लान हो त्यो ट्रिटमेन्ट प्लान पहिलो हामीले चाहिँ त्यसलाई ट्रिटमेन्ट प्लानबाट पानी सञ्चालन गर्न सकिरहेको अवस्था थिएन। अहिले पछिल्लो अवस्थामा एक वर्ष अगाडिदेखि हाम्रो ट्रिटमेन्ट प्लानको चाहिँ संरचना तयार भएको अवस्था छ। अब आउँदो चौरासीको यसको लास्ट 84 हामीले संयुक्त ट्रिटमेन्ट प्लान्ट तयार हुन्छ र धमिलो पानीबाट हामीले उक्तलाई हामीले स्वच्छ पानीलाई निरन्तरता दिन्छौँ। त्यो गुनासो आउँछ, यहाँले चाहिँ सोध्या जस्तै धमिलो पानी आउँछ होइन, कहिले अब समस्याकै काठहरू पस्छन् भन्ने खालका कुराहरू त विविध कुराहरू आउँछन् उक्तमा, त्यो यदा कदा हुन्छ नै। तर हामीले सहज रूपमा के लिएका छौँ भने उक्तलाई पानी धुम्लो छ, तपाईँहरूले अहिलेको यो बर्खा मात्र होइन अघि पछि पनि पानीलाई धुम्लो पानीलाई प्रयोग चाहिँ आयो भने प्रयोग नगर्नुहोस्, त्यसलाई अन्यत्र चाहिँ भनौँ न कपडा धुने भाँडा माझ्नेहरूमा प्रयोग गर्नुहोस्, खाने पानी उमालेर खानुहोस् होइन। अब बर्खा लागेको छ, यो बर्खामा धमिलो पानीले समस्या ल्याउन सक्छ, त्यसलाई चाहिँ के अरे खाने पानीमा प्रयोग नगर्नुहोस् होइन। र अर्को कुरा हामी के गर्छौँ भने पानी धुम्लो नै पाइपलाइनबाटै आइहाल्यो भने त्यसलाई हामीले बाहिर नै चाहिँ के अरे आउटलेटबाट बाहिर नै फाल्ने गर्छौँ। जब पानीको सुधार हुन्छ नि सुम्लोपन हुन्छ अनि त्यसपछि हामीले के अरे ट्याङ्कीमा रिजर्भ ट्याङ्कीमा चाहिँ खसाउने गर्छौँ अनि उपभोक्ताको बीच जान्छ। कहीँ कतै भनौँ पानीहरू चाहिँ सिपेज भएको समस्याहरू छ, अब जमिन मुनिको पाइपलाइन हो त्यहाँ सिपेज चाहिँ हुन्छ, त्यस्तो सिपेजमा के समस्या आउने रहेछ भने पानीहरू कहीँ चाहिँ तालिएको हुन्छ नि तपाईँको, त्यो तालिएको पानी जब रिजर्भ ट्याङ्कीबाट पानी तलतिर आउँदै गर्दा जब त्यसको चाहिँ समय सीमा सकिन्छ हामीले त्यसलाई बन्द गर्छौँ अनि त्यहाँ तालिएको पानीले फेरि त्यो सिवेज भएको ठाउँमा त्यसले चुस्दो रहेछ कि, अनि त्यो चुसिसकेपछि उपभोक्ताको केही उपभोक्ताको धारामा चाहिँ पानी त्यो धमिलो पानी जाने गरिरहेछ। नत्र हामीले मुहानमा पनि त्यसरी चाहिँ डाइरेक्ट खुलाको पानी हालेर उपभोक्तालाई चाहिँ धुम्लो पानी खुवाउने अमृतपुरले अहिलेसम्म गरेको छैन, मुहानबाट यो मुहानका समस्याहरू अब यो बर्खामा केही चाहिँ हुन सक्छ। त्यसलाई उपभोक्तालाई म के भन्छु कि मैले अनुरोध गर्न चाहन्छु भने यो धुम्लो पानी इन्केस आइहाल्यो कदा यदा कदा आउँछ आयो भने यहाँहरूले त्यसलाई चाहिँ खानेको रूपमा प्रयोग नगर्नुहोला, किनभने यसले चाहिँ धुम्लो पानीले ट्रबिटी भन्छ त्यसको एक खालको रोग लाग्छ होइन, त्यो रोगले गर्दाखेरि पानीमा सबैभन्दा संवेदनशील विषय हो, त्यसले के अरे भोलि शरीरमा चाहिँ समस्या ल्याउन सक्छ। अब यसलाई चाहिँ हामीले ट्रिटमेन्ट प्लानबाट नै अगाडि बढ्ने चाहिँ जमर्को र नियमितता दिएको छ संस्थाले, त्यतातिर म आदरणीय उपभोक्ताहरूलाई फेरि मैले अनुरोध गर्न चाहन्छु।
0: अब तपाईँहरूले पानीलाई शुद्धिकरण गर्नका लागि अस्थायी रूपमा अहिले के विधि प्रयोग गरिराख्नु भएको छ?
3: अहिले हामीले अस्थायी रूपमा ब्लिचिङ पाउडर हाल्ने गरेका छौँ, ब्लिचिङ पाउडरले केही हदसम्म भएका थोरै किटाणुहरू चाहिँ मर्छ होइन, र त्यही ब्लिचिङ पाउडर मार्फत नै हामीले चाहिँ पानीलाई शुद्ध गरेर उपभोक्ताको बीचमा पुर्याएका छौँ।
0: त्यो पनि पानीमा कति मात्रामा राख्ने भन्ने खालको ख्याल गर्नु पर्दो रहेछ,
3: त्यो
0: प्राविधिकलाई यो कुरा जानकारी छ?
3: प्राविधिकलाई हामीले चाहिँ हाम्रा प्राविधिक चाहिँ कर्मचारी छन् उहाँहरूलाई सिकाएका छौँ हामीले, जस्तै कति घनमिटरमा कति चाहिँ ब्लिचिङ पाउडर हाल्ने, जस्तै 1.5 लाख लिटरको ट्याङ्की छ भने त्यसलाई कम्तीमा 1 पाउन्ड होइन 200-250 ग्रामको के अरे मापदण्ड अप्नाएर तौलेर चाहिँ नियमित हाल्ने, जस्तै 5 लाख लिटरको छ भने करिब करिब 450-500 ग्राम हालेर दैनिक त्यसलाई सञ्चालन गर्ने र प्रयोगमा ल्याउने गरेका छौँ हामीले।
0: अब अहिले तपाईँहरूले जो पानी शुद्धिकरण गर्नका लागि निर्माण गर्न थालेको ट्रिटमेन्ट प्लान्ट शुरू भएको छैन, समय लाग्छ?
3: होइन, शुरू भएको छ। यो कस्तो हो भने राज्य अहिले एक खालको नियमित गतिमा नचलिरहेकै अवस्थामा लाग्छ मलाई, कन्ट्राक्टरहरूले जस्तै ठेक्का परिसकेपछि योभन्दा 3 वर्ष पहिला हाम्रो संघीय नेपालगञ्जबाट एउटा ट्रिटमेन्ट प्लान्टको चाहिँ काम शुरू भएको थियो, त्यो यो 82 सकिनुपर्ने, तर अब यो परिस्थिति परिवेश के हुँदो रहेछ मैले त्यतातिर अब म गइनँ, के हुन्छ भने मैले त्यो संस्थामा गइसकेपछि काम एकदम एक्सनका साथ हुनुपर्छ, जुन काममा हात हाल्यो त्यो कामले नियमितता पाउनुपर्छ, त्यसको निश्चित मापदण्ड के कति हो होइन, त्यसको समय कति हो, त्यो समय सीमाभित्र सकिनुपर्छ भन्ने सोचका साथ हामी बोल्दै गर्ने उपभोक्ताको बीचमा, त्यो खालको उपभोक्तालाई एक खालको भनौँ न हामीले के भन्छ त्यसलाई के अरे उपभोक्तालाई आश्वासन भन्छ नि मान्छेले, ल भर पर्नुहोस् ढुकाउनुहोस् हामी चाहिँ पानी तपाईँलाई अबका दिनमा अबको आउँदो वर्षमा चाहिँ ट्रिटमेन्ट प्लान मार्फत नै पानी दिन्छौँ भन्दै गर्ने, तर यो बोल्नुभन्दा काम गर्ने नै सबैभन्दा ठुलो कुरा रहेछ। त्यो भएको हुनाले म पनि के हो त भन्दाखेरि म बोल्न जान्दैन, म काममा बढी विश्वास गर्ने काम गर्न जानेको छु, तर यो प्रक्रिया ले गर्दाखेरि मान्छेलाई कता कता झूट बोल्ने भन्ने जस्तो पनि बनाउँदो रहेछ। म यतातिर उपभोक्ता आधारित उपभोक्तालाई त्यसमा पनि सन्तुलित रहेर म रहन आग्रह गर्छु, अनुरोध गर्दछु। तर जसरी हामी काम गरेका छौँ सोही अनुसार बोले अनुसारमै काम अगाडि बढेको छ। त्यो ट्रिटमेन्ट प्लान जस्तै संघीय नेपालगञ्जले जो आयोजना गरेको ट्रिटमेन्ट प्लान हो त्यो 96% काम सम्पन्न भइसकेको छ। अब 4% हो त्यो अब मलाई लाग्छ भदौ असोज भित्र उसले चाहिँ एउटा ट्रिटमेन्ट प्लान हामीलाई ह्यान्ड ओभर गर्छ अमृतपुरखानी भन्ने संस्थालाई। अर्को जो सहलगानी अन्तर्गतको जो डाँडाखुट्टी कुटीमा बनिरहेको ट्रिटमेन्ट प्लान छ त्यसको त्यो आउँदो यो यही 83 लास्टतिर फागुन चैतसम्म सम्पन्न गरेर संस्थालाई ह्यान्ड ओभर गर्छ अनि पानी नियमित ट्रिटमेन्ट प्लान मार्फत नै उपभोक्ताको बीचमा जान्छ।
0: अब तपाईँले अलिअलि संकेत गर्नुभएको थियो अघि कि 82 सम्पन्न हुनुपर्ने जन सम्पन्न हुन सकेन कि राजनैतिक परिवर्तनका कारण पनि यो समस्या हो कि भन्ने जस्तो गर्नुभएको थियो, यसले के असर गर्दो रहेछ?
3: यसले मलाई अहिले के लाग्यो भने जस्तै यो अहिले युद्ध भन्ने छ नि युद्ध अब भनौँ नभनौ एक खालको युद्ध जो विश्वमा
0: महँगी भयो
3: चर्किरहेको अवस्थामा महँगी सबैभन्दा समस्या त कहाँ हुने रहेछ नि हरेक कच्चा पदार्थ उत्पादन गर्ने भनेको तेल रहेछ। तेलले गर्दाखेरि धेरै कुराहरूमा चाहिँ ह्याम्बर गर्दो रहेछ काममा। त्यस कारणले पनि हाम्रो काम चाहिँ अहिले चाहिँ समस्यामा परेको र एक वर्ष थप भएर पछाडि गएको मैले त्यही बुझेको छु। त्यो हुनु पनि त्यही हो
0: भनेको अब आउँदो असोज कातिदेखि तपाईँले निर्माण गरेको ट्रिटमेन्ट प्लान्टबाट पानी
3: शुरू हुन्छ। यो अहिले नेपालगञ्जबाट जुन आयोजना 3 वर्ष पहिला आयोजना गरेको ट्रिटमेन्ट प्लान हो त्यो यही भदौ असोजमा शुरू हुन्छ र अर्को जो अहिले सहलगानी अन्तर्गतको जो ट्रिटमेन्ट प्लान अगाडि बढेको छ त्यो अब आउँदो एकदम छिटो यो 83 फागुन चैत नभए 84 वैशाख जेठसम्म अवश्य त्यो सञ्चालनमा आउँछ। त्यो ढुक्क हुँदा हुन्छ सबै आदरणीय उपभोक्ताहरू।
0: अब यो पानी अभावको कुरा जो छ नि हामीले अव्यवस्थित रूपमा मनलाग्दी रूपले धारा वितरण गरेका कारण पानीको चरम अभाव हुन थाल्यो भन्ने खालको पनि गुनासो आउने गरेछ।
3: होइन त्यसो होइन के हो त भने नेपाल सरकारले पनि स्थानीय सरकार नेपाल सरकारले पनि एक घर एक धारा हुनुपर्छ भन्ने एउटा मापदण्ड पनि छ। स्वाभाविकमा पनि हो त्यो जस्तै ओबेनजीको घरमा धारो छ होइन अनि अर्को एबीसी रामबाजीको घरमा धारो नहुँदै गर्दा उहाँले भोग्नुपर्ने समस्या त्यो हामीले बुझेका छौँ नि त। त्यो भएको हुनाले नियमित धारा चलाउने संस्थाको जिम्मेवारी जवाबदेता हो। उपभोक्ताले नियमित पानी पाउनुपर्छ सबै उपभोक्ताको नैसर्गिक अधिकार हो उहाँहरूले पानी पाउनुपर्छ। जस्तै यो धाराकै पानी धेरै वितरण गरेकै कारणले पानीको समस्या हो भन्ने नबुझ्दा हुन्छ सबै आधारित उपभोक्ताहरूले त्यसको त्यो सल्भ गर्नको निमित्त त्यसलाई हल गरेर उपभोक्तालाई जस्तै हामीले 24 घण्टा पानी छैन 24 घण्टा हामीले रिजर्भ ट्याङ्कीमा खसाउने बिहान बेलुकीसँग जोडिएको दैनिक जो पानी छ बिहान 2 घण्टा बेलुकी 2 घण्टा या 1 घण्टा हुन सक्छ त्यसलाई नियमित गर्नको लागि स्रोतहरू पानीको स्रोतहरू बढ़ाइरहेको अवस्था छ नि त। हामीले जस्तै पहिला हामीले मुहानदेखि तामाखानी मुहान झगरनथान मुहान भनौँ गिठे पानी ताम मुहानबाट पानी ल्याउँदै गर्दा हिजो उपभोक्तालाई सहज रूपमा थोरै उपभोक्ता हुनुहुन्थ्यो सहज रूपमा पानी पुगिरहेको अवस्था थियो। अहिले अब नपुग्दै गर्दा के गर्ने त्यतातिर फेरि चाहिँ के अरे सस्ता लाग्दै गर्दा हामीले 2-2 सबल निर्माण गर्यौं। अबले पछिल्लो अवसरमा तामाखानीको मुहान उकास कार्यक्रम गरेर अरू पानीको क्षमता बढ़ाउने काम गरिरहेका छौं। त्यसपछि त्यो तामाखानीदेखि माथि 7 बाजदेखि माथि 3 किलोमिटर माथिबाट पनि पानीको क्षमता बढ़ाएर उपभोक्ताको बीचमा ल्याउने काम गरिरहेछौ हामीले। तर त्यसो होइन त्यो के अरे समस्या
0: धेरै खानेपानीहरूमा पानीको क्षमता भन्दा धारा वितरण गर्दाखेरि समस्या आइराखेको छ भन्ने खालको कुरा छ। तपाईँले गर्नु भएको छैन यस्तो
3: अनि त्यसो होइन
0: तपाईँले पानीको स्रोत थप्नु भएको छ त्यसपछि
3: एकदम पानीको स्रोत थपेका छौँ जहाँ पानी पर्याप्त छ जहाँ पानी 1-2 घण्टा उपभोक्तालाई चाहिँ पुर्याउन सफल भएका छौँ त्यही ठाउँमा हामीले माग अनुसारको धाराहरू वितरण गरिरहेछौ। त्यस्तो जहाँ सुक्खा छ जहाँ समस्या छ अहिले तत्काल त्यस्ता उपभोक्ताजीवहरूको निवेदन आएका निवेदनहरूलाई हामीले चाहिँ के अरे सिस्टममा राखेर होल्ड गरिराखेका छौँ। अब त्यस्तो ठाउँमा त्यस्तो भूगोलमा त्यस्ता सुक्खा भूगोलमा पनि पानीको क्षमता स्रोत बढ़ाएर फेरि दिने क्रममा छ हामी अगाडि बढेका छौं
0: भनेको जहाँ पानी पुन सकिराखेका छैन त्यहाँ साँझ र बिहान पालो मिलाएर पानी वितरण गरेर राखौं
3: एकदम अहिले हामीले हरेक ठाउँमा हिजोको दिनमा डाइरेक्ट चाहिँ पाइप लाइनबाट प्रसारण लाइनबाट पानी चाहिँ वितरण भइराखेको थियो होल सिस्टमबाट थियो नि त्यो अहिले छैन अहिले हामीले के गरेका छौं भने भल्भहरू राखेर प्रत्येक चाहिँ जहाँ समस्या छ त्यहाँ गेट भल्भहरू राख्ने अनि चेम्बर सिस्टमबाट उपभोक्ताहरूलाई पानी वितरण गरिरहेका छौँ अहिले हामीले
0: अब यो वैशाख जेठमा खानेपानी उपभोक्ता समिति र त्यहाँका स्थानीयवासीका बीचमा पानी सिँचाइका विषयमा केही समस्याहरू छन् भन्ने कुरा थियो त्यो कुरा मिल्यो कि यथावत छ
3: अनि त्यो यस्तो यो समस्या भनेको कहाँनिर हो भने स्वाभाविक रूपमा समस्या हुन्छ खानेपानी जतिको चाहिँ संवेदनशील विषय छ त्यतिकै सिँचाइ पनि हो बीचमा अब अहिले मैले अघि भएको प्राकृतिक एउटा उसबाट प्राकृतिक प्राकृतिक एउटा समयले होइन के गरायो भने हामीलाई चाहिँ मारेको अवस्था कोही उपभोक्ताले एक अर्कालाई लडेको र मारेको अवस्था होइन प्राकृतिकै कारणले पानीको सतह घट्यो अनि स्वाभाविक रूपमा सिँचाइका उपभोक्ताहरूले पनि पानी हामीलाई हुनुपर्छ भन्ने पनि एक पक्षमा एकदम ठिक छ दोस्रो पक्षमा पहिलो प्राथमिकता के हो त खानेपानी हो खानेपानीलाई पनि पहिलो प्राथमिकता दिउँ सिँचाइ पनि दिउँ यो बीचमा जो थोरै केही एक आधा जस्तै समस्याहरू आएको थिए एक खालको चाहिँ बाहिर आएको थियो उपभोक्ताका बीचमा खानेपानीका बीचमा र सिँचाइका बीचमा जो विवाद थियो भने थियो नि त्यसो होइन विवाद के भने हामीले बनाउँदै गर्दा हामीले एउटा प्राधिक रूपमा हामीले चाहिँ नेपाल सरकारको एउटा डिजाइनको रूपमा हाम्रो काम अगाडि बढिरहेको तर के हो भने निश्चित

0: छैन नि त अहिले समस्या कहाँनिर भने वैशाख जेठको समय हो। वैशाख जेठमा जे जसो पानी आउला फाडेर खाउँला, फाडेर सिँचाइ गरौँला, बाँडेर खाउँला, त्यतातिर चाहिँ तपाईँहरूले चाहिँ समस्याको रूपमा नआउनुहोस्। हामी तपाईँहरूलाई तपाईँहरूसँग तपाईँहरूको समस्यालाई हामी चाहिँ समाधान गर्नको लागि सस्ता अगाडि बढ्छ। यो बर्खाको समयको के अरे चिन्ता चाहिँ होइन, चिन्ता भनेको त्यतिखेर हो, त्यति ठूलो समस्याको रूपमा मैले देखिरहेको छैन अहिले।
1: त्यहाँ मेयर पनि जानुभयो नि टिकाराम खड्का?
0: हजुर, जानुभएको थियो। एउटा कुरो के भने त स्थानीय सरकार भनेको अभिभावक, नेपाल सरकारको हिजो आयोजना अमृतपुरमा सञ्चालन हुँदै गर्दा हामीले के अरे स्थानीय सरकारको समन्वय बिना कुनै पनि योजना अगाडि बढ्दैन। हामीले आदरणीय अभिभावक हाम्रा मेयर साहबले त्यो सम्झौता त्यो सहलगानीको सम्झौतामा हस्ताक्षर गरे अनुसार उहाँले यो कामलाई चाहिँ अगाडि बढाउने त्यो वातावरण बनाए अनुसार उहाँको सहभागिता थियो। उहाँले त्यसलाई ब्यालेन्स मिलाएर सिँचाइलाई पनि त्यत्तिकै महत्व दिउँ, खानेपानीको यो हो, खानेपानीले हिजो चाहिँ के अरे बनाउनु पर्ने जस्ता उसका चाहिँ कामहरू थिए नि यी हुन्, त्यो अनुसारले उसलाई अगाडि बढाउनु पर्छ भन्ने खालको एउटा उहाँले वातावरण तयार गर्नु भएको छ।
1: अब तपाईँहरूले यो खानेपानीमा काम गर्दै गर्दाखेरि देखिएका चरम समस्याहरू के हुन्?
0: चरम समस्या भनेको त यहाँले बुझिसक्नुभयो, पहिला कुरो त मुहान नै हो, पानीको स्रोत हो सबैभन्दा ठूलो समस्या। जब पानी पर्याप्त र प्रशस्त मात्रामा हुन्छ समस्या कहीँ पनि आउँदैन। प्रशस्त मात्रामा पानी हुने र अर्को कुरो आर्थिक स्रोतको चाहिँ पनि प्राप्त नहुनु दोस्रो समस्या हो। के हो भने पानीको स्रोत बढ्दै जानु र त्यसलाई व्यवस्थापन गर्नतर्फ चाहिँ आर्थिक चाहिँ भएन भने फेरि त्यहाँनिर पनि दोस्रो समस्या हुन्छ। अब तेस्रो समस्या भने हामीले जस्तै आर्थिकको समस्याले कहाँनिर जोड्यो भने अब ट्रिटमेन्ट प्लान्टका कुराहरू, पानीलाई नियमित गर्ने, स्वच्छ पानी बनाउने होइन प्रशस्त पानी बनाउने यी खालका समस्याहरू, अरू बाँकी कुरा त त्यो अटोमेटिकली चाहिँ के अरे संस्थाले गर्नुपर्ने कुराहरू हो। त्यतातिर धेरै ठूलो समस्या मैले देख्दैन।
1: कतिपय खानेपानीहरूमा पर्याप्त मात्रामा खानेपानीका स्रोतहरू छन् तर उपभोक्तासम्म ल्याउन बजेट छैन कि
0: हो।
1: भर्खर स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले बजेट विनियोजन गरेको छ, यहाँहरूले कति बजेट ल्याउन सफल हुनुभयो?
0: अहिले हामीले मैले भने नि त यो निवर्तमान अध्यक्ष चन्द्रकान्तजी हुँदै गर्दा म त्यतिखेर तत्कालीन अवस्थामा सचिव थिएँ होइन, अहिले म उपभोक्ताले चाहिँ माया एक खालको बनाइसकेपछि म अहिले अध्यक्षको रनिङमा छु र हामीले हिजो 76 सालदेखि जुन हामीले एउटा कसरत गर्यौं अमृतपुर खानेपानीलाई पनि एउटा व्यवस्थित खानेपानीका रूपमा लग्नुपर्छ भन्ने चाहिँ हामी सहलगानी मार्फत गयौं। हामीले नेपाल सरकारबाट सहलगानीको एउटा कार्यक्रम ल्यायौं 77-30 को सोही अनुसार काम अगाडि बढ़्यो। जस्तै 23 करोड़ 32 करोड़को योजना हो, अब टेन्डर गर्दै गर्दा 23.5 करोड़ त्यसलाई चाहिँ के अरे विनियोजित भएर आयो होइन, अनि 30% हाम्रो लगानी छ, त्यो अनुसारले काम अगाडि बढ़िरहेछ। अहिले फेरि हामीलाई 1-2 समस्या चाहिँ फेरि त्यो सहलगानीको एक खालको निश्चित मापदण्ड बन्यो त्यतिखेर, जस्तै 5 रिजर्भ ट्याङ्की बनाउने, 2 फिल्टर ट्याङ्की बनाउने, अनि मूलबाट प्रसारण लाइन बनाउने, अनि उपभोक्ताको घर घरमा डिस्ट्रिब्युटर पाइपहरू विस्तार गर्ने त्यो एउटा योजना बन्यो, अनि के अरे भवनको कुराहरू आए होइन अफिसको, त्यो एउटा योजना निश्चित योजना त्यो सहलगानी अन्तर्गत छ। अब अहिले फेरि हामीले अर्को जस्तै सबवेल भने नि मैले अघि 2 सबवेलबाट जो पानी लिफ्टिङ गरेर तानेका छन् त्यो लिफ्टिङ गरेर डाइरेक्ट पानीले उपभोक्तालाई नियमित हुन सक्दैन। किन सक्दैन भने अहिले तत्काललाई काम चलाउन चाहिँ भएको छ, भोलि किन त्यसलाई रिजर्भ गरेर दिउँ भने लाइन गएको बेला उपभोक्तालाई सहज हुन्छ। त्यस कारणले हामी अहिले दोस्रो प्लानमा गइरहेछौ, अब कम्तीमा पनि 7 करोड़देखि 10 करोड़को एउटा प्लानिङमा गइरहेछौ हामी। अहिले नेपाल सरकारले पनि सुन्नमा आएको छ होइन, रातो किताबमा त मैले अहिले हेरेको छैन, 50 लाख विनियोजन भएको छ अमृतपुर खानेपानीका नाममा भनेर मैले सुन्नमा आयो। हामी खुसी पनि छौं, उपभोक्ताहरूलाई पनि त्यो खालको जानकारी पनि केही गरायौं, हामी खुसी छौं। तर रातो किताबमा यदि त्यो रहेछ भने हामी एउटा नेपाल सरकारलाई धन्यवादको एउटा संस्थाले पनि एउटा गर्न चाहन्छ, हामी आभारी छौं। र अर्को कुरा जस्तै हामीले ओभरहेड ट्याङ्कीको अवधारणा लिएका छौं, जस्तै 3 नम्बर सिस्टम भनेको 8 नम्बरको कृष्ण मन्दिर टिकरी यता बिलुवा महिना बगर नगर विकासको एरियामा पानीलाई प्रशस्त बनाउनको निमित्त ओभरहेडको अवधारणा लिएका छौं। ओभरहेडको यदि बजेटले हामीले जाने नेपाल सरकार केन्द्रीय बजेटबाट त्यसलाई व्यवस्थापन भयो भने ठिक छ, यदि भएन भने पनि हामीले स्थानीय नगरपालिकालाई पनि त्यो एउटा योजना हामीले पेश गरिसकेका छौं। अनि मेयर साहबले के भन्नुभएको छ, 77-60-40 को अवधारणा अनुसार तपाईँहरू अगाडि बढ्नुहोस्, हामी तयार छौं भन्नुभएको छ। इनकेस

0: भएन भने नि हामीले 30-40 बाटो भए पनि यही भदौ असोजमा ओभर ट्याङ्कको शिलान्यास गर्नमा हामीले अर्को एउटा नयाँ काम गर्न हामी अगाडि बढिरहेछौँ।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। मैले सोध्न छुटेको तपाईँले भन्न खोजेको त्यस्तो केही छ अन्तिममा?
0: अन्तिममा त्यस्तो केही छैन। आदरणीय उपभोक्तालाई म के अनुरोध गर्न चाहन्छु भने के भन्न चाहन्छु भने अहिले यो बर्खा छ, अब बर्खामा धमिलो पानी आउन सक्छ होइन, त्यो धमिलो पानीलाई हामीले शुद्ध शुद्धि गर्ने तर्फ लाग्दै गर्दा पनि हामीले त्यसलाई ब्लिचिङ पाउडर मार्फत पनि यहाँहरूलाई पानी खुवाइरहेछौँ। तर धुम्लो पानीलाई यहाँहरूले अलिकति थोरै धुम्लो भयो भने उमालेर खानुहोस् होइन, सकभर नभए त्यसलाई त्यसरी चाहिँ प्रयोग नगर्नुहोस् भनेर हामीले एक खालको उहाँहरूलाई सुझाव दिइरहेछौँ। र आम आदरणीय उपभोक्ताहरूलाई फेरि पनि मैले के अनुरोध गरेँ भने आउँदो दिनमा जुन हिसाबले खाने पानी संस्था लागेको छ, यहाँहरूलाई नियमित पानी पुर्याउने, शुद्ध पानी पुर्याउनुका निमित्त संस्था अगाडि बढेको छ। यही कुरा म चाहिँ आदरणीय उपभोक्ताहरूलाई चाहिँ निवेदन गर्न चाहन्छु।
1: रेडियोसम्म आएर आफ्नो महत्वपूर्ण समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दशरथ ओलीसँग गरेको छलोसँगै आजको विचार मन्थनको समय सकेको छ। म पनि बिदा हुन्छु। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन त्रिवेरीकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998918।
6: खुशीको खबर,
8: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
10: मोबाइल नम्बर 98680719194 र 98221856576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
12: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
13: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ?
14: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
16: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847-44-6683 र 9847-64-770। सेवा गर्ने मौका दिनुहोस्।
17: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
18: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
19: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
17: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747-07-11 र 9810-87-31-80।
20: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: Başındayınca geriye barkadı yeten dimen bütünme yardım kaç.
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
5: ViaNet आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847306627 र 9825227062।
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857229015।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
6: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
10: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
9: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठ सँग उपचार गराइहाल्नुहोस् है।
10: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578880103।
6: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
11: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578720756।
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
13: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र। मोबाइल नम्बर 98228041429।
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
15: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
14: हामी कहाँ उपलब्ध सेवाहरू?
16: दाँत निकाल्ने,
14: नयाँ दाँत राख्ने,
16: झिक्न नपर्ने गरी दाँत राख्ने,
14: दाँत भर्ने, दाँत सफा गर्ने,
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
14: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560383443 र 98105597272।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
3: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा
11: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
10: 10 बेड आईसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नॉर्मल डिलीवरी तथा सीएस सेवा,
10: 24 घंटा इमरजेंसी यूएसजी लैब सेवा,
11: अत्याधुनिक ऑपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना ऑपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता, रातिलाल केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन्दान, फोन 082-522-686 र 590-475।
12: के तपाईं पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईंको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाईं सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858840601।
9: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz। तपाई सँगसँगै

हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि केही ठाउँमा आरी गोप्ते र मुसलधारे वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शब नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्य पूर्वमा तनाव चर्कियो। विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अतिरिक्त समयमा, नर्वेलाई हराउँदै इंल्याण्ड सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि देशका केही ठाउँमा आरी गोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँ तथा मधेश, कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश, कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला, खोल्सा, नदी आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक, नदी किनार बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका र स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट पटक पटक जारी हुने अध्यावधिक पूर्वानुमान सूचना तथा मौसमी सम्बन्धी चेतावनीका नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ। काठमाडौँ त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शब नबुझ्ने अडान दोहोर्याएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले हुइलक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहेको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शबको पोस्टमार्टम प्रक्रिया अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शबलाई त्रिवी शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। मुगुको सोरू गाउँपालिका 6 का 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा अस्ति शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नतिले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहौली क्षेत्रमा धमाधम कालोपत्री गर्ने काम भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो सड़कको अहिलेसम्म कुल भौतिक प्रगति 72-75% पुगेको छ। 2077 साल कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको हो। कुल 76.73 किलोमिटर लम्बाई रहेको सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुसाहासम्मको 39.42 किलोमिटर सड़क 7 अर्ब 47 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको छ। त्यसैगरी गरी सप्तरीको कुसाहादेखि सिराहाको कमला पुलसम्म पर्ने 47.21 किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत 8,80,70,18,000 रूपियाँ रहेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा स्तर उन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा 6 लेन तथा अन्य क्षेत्रमा 4 लेनको हुने गरी निर्माण भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हरजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
6: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
7: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नब।
0: नेपाल खबरमा अब थप खबरहरू। बझाङमा हिजो भएको जीप दुर्घटनामा घाइते भएका मध्ये 6 जनालाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ। केदारचुङ गाउँपालिका साथ सुगुरीमा भएको दुर्घटनाका अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा नै उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेश 01001626444 नम्बरको जीप दुर्घटना हुँदा 16 जना मध्ये 3 जनाको घटनास्थलमै ज्यान गएको थियो, अरू 12 जना घाइते भएका थिए। तीमध्ये 6 जनालाई आज बिहान थप उपचारका लागि हेलिकप्टरबाट नेपालगंज पठाइएको छ। ज्यान गुमाउनेहरूमा केदार सिंह 7 की विमला धामी, दुर्गा थली 6 की केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट एक्सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कड़ा प्रतिवाद गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखड़ा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखड़ामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिरहेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता तबा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मध्येको जलमार्ग रहेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ। अब खेल खबर फिफा विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेलिरहेका छन् र यी दुई देश बीचको खेल अतिरिक्त समयमा पुगेको छ र अहिले अतिरिक्त समयको 108 मिनट चलिरहेको छ। अमेरिकाको कान्सान सिटी स्टेडियममा निर्धारित 90 मिनटको खेल एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको हो र अतिरिक्त समयमा पनि अहिलेसम्म थप गोल हुन सकेको छैन। एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै साबिक विजेता अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले एरर मार्फत गोल गरेका हुन्। तर खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी खोल फर्कायो। लगत्तै खेलको 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाड़ीमा सीमित भयो। उसका फरवार्ड बिरिल एम्बोले दोहोरो पहेँलो कार्ड पाएका कारण बाहिरिए। यो खेलको विजेताले सेमी फाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। यसअघि आज बिहान भएको खेलमा नर्वेलाई हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको हो। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इंग्ल्याण्डको जीतमा दुवै गोल जुड बेलिङहमले गरे। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एड्रियस इलिसअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इंग्ल्याण्डका जुड बेलिङहमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 93 मिनटमा बेलिङहमले इंग्ल्याण्डका लागि दोस्रो गोल गरे अनि टोली सेमी फाइनलमा पुग्न सफल भयो। चार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढ़ी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्यपूर्वमा तनाव चर्कियो। र विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच अतिरिक्त समयको खेल चल्दै नर्वेलाई हराउँदै इंग्ल्याण्ड सेमी फाइनलमा।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Via Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107031380
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0141-29
9: खुसीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 08252032 र मोबाइल नम्बर 98121999018
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
14: घर घरमा के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
24: घर त बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
25: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
25: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटक कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल चिसो असना सालको चौक झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
22: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुम्रा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9578723894 9478714894
14: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
15: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सिसिटिभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9847830627 र 9825227262
14: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
0: खुशीको खबर।
1: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822186576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971। घर आँगन सुन्दर।

0: सेना दाङ दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808464071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईँमा पहिलो पाइलादेखि

0: हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858825188 र 9848404188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-592-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ। अब के हुनु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएसन्छ भन्नु भने
14: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
15: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
16: हामी कहाँ उपलब्ध सेवाहरू?
17: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
15: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
20: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
21: सृजना नर्सरी एन्ड एग्रो फार्म।
20: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
21: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
20: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
21: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
20: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578 20178 र 98134 1148।
21: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवन।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
2: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
1: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
4: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
5: डाक्टरद्वारा उपचार हुने रोगहरू:
4: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
5: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
7: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
8: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
9: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
8: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
9: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 082-520-103 र 98-578-80-103।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
3: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
10: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
3: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
5: डाक्टर द्वारा उपचार हुने रोगहरू
4: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
5: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
7: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाउ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना फिटैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: ViaNet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोर्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487061 र 98107381380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
13: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
14: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0141-29
10: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98121-9918
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि दिदिदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
16: घर घरमा हिंगिरी
17: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
18: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
17: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
18: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
17: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
18: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847744670 सेवा गर्ने मौका दिनुहोस्
19: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
20: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
19: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
21: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
22: के भो बोला दाई के गुनगुनाइरहेको
21: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
22: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
21: यति सजिलै
22: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
23: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
24: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरी गहना पाइने पसल ज्योति गहना पसल
25: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
26: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
25: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
26: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
27: घर त बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
28: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
27: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिर तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
28: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिर तथा फर्निचर उद्योगमा
26: हामी कहाँ साल सिसौ असला सालको चौका झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9478714894
17: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306727 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: खुशीको खबर।
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: किसानहरूका लागि खुशीको खबर।
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
29: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
30: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
31: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
32: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
33: तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9088-64-0071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
12: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
13: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
13: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 97487-060-11 र 98578-40601
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
12: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
14: हामी कहाँ उपलब्ध सेवाहरू
15: दाँत निकाल्ने
14: नयाँ दाँत राख्ने
15: झिक्न नपर्ने गरी दाँत राख्ने
14: दाँत भर्ने दाँत सफा गर्ने
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
14: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
16: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
17: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
18: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने
17: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
12: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
19: हामी कहाँ उपलब्ध सेवाहरू
20: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
12: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
21: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952
22: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
23: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
12: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
23: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
23: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
12: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ। फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
0: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
1: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
0: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
1: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 082-5200-103 र 98-578-80-103।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
12: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि। दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रश्न ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
23: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-5200-947। सेवा गर्ने मौका दिनुहोला।
12: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
23: सृजना नर्सरी एन्ड एग्रो फर्म।
12: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
23: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
12: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
24: गाउँ बेसी चौतारी मन्दारा।
23: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
4: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9814411448।
23: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Via Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
9: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
15: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
16: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै, के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन त्रिगरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चर्चाको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
24: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
25: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
25: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ साल, चिसो, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
22: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो, दाङ।
23: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9478814894।
14: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227662।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: खुशीको खबर।
3: तपाईं हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822185576।
2: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: किसानहरूका लागि खुशीको खबर।
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान। फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857723971।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
29: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
30: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
31: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
32: तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-0071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाज केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआइसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाज केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
10: हामी कहाँ उपलब्ध सेवाहरू
11: दाँत निकाल्ने
10: नयाँ दाँत राख्ने
11: झिक्न नपर्ने गरी दाँत राख्ने
10: दाँत भर्ने दाँत सफा गर्ने
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
10: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856-38443 र 9810-85-9772
13: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
14: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त
13: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
15: हामी कहाँ उपलब्ध सेवाहरू
16: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
3: तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
18: सृजना नर्सरी एन्ड एग्रोफार्म
3: यहाँ फलफुलका बिरुवा बाह्रमासे तथा सिजनल फुलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
18: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
19: गाउँ बेसी चौतारी मन्दारा
18: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ, स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
18: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
19: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
20: डाक्टरद्वारा उपचार हुने रोगहरू:
19: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
20: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5, दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
21: हरेक रोगको, हरेक बिरामीको निवारण गरिने फरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
22: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
21: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
22: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 0825201103 र 9858780103।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
18: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4, रक्षा चौर, दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4, रक्षा चौर, दाङ। फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
18: पानीको स्रोत, गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम, आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पोखरामा साहसिक पर्यटनको आकर्षण, भारतीय र बंगलादेशी पर्यटकको चहलपहल सँगै सुरक्षा निगरानीमा कड़ाई। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शब नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। अमेरिकी आक्रमणपछि खाड़ी देशहरूमा इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप बढ़ने संकेत। र साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा, चारवटै टोली पूर्व विजेता। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले 23 जिल्ला तथा ती जिल्ला आसपासका खोला तथा नदी तटीय क्षेत्रका वासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँच थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलडुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। यसैबीच आज र भोलि पहाड़ी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा आउने सम्भावना छ। मध्यसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसै गरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेग तथा मध्यसहित ती प्रदेशका तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ती प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्न सक्ने अनुमान छ। मौसम पूर्वानुमान महाशाखा र विपद व्यवस्थापन प्राधिकरणले आज र भोलि विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा तराई मधेशका क्षेत्रमा बाढ़ी, पहिरो र भूसाईको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन र यात्रामा चनाखो रहन आग्रह गरे।

0: प्रोसेस सम्बन्धी विशेष जाँच शुरू गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सारङकोट तोरी पानी पुगेर प्रहरी टोलीले उड़ानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पाइलटले नशालु पदार्थ खाएर उड़ान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुमान गरिएको हो। उड़ा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नवराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारी सहितको टोलीले तोरी पानीमा पुगेर 35 जना पाइलटको स्वास्थ्य परीक्षण गरेको हो। उहाँका अनुसार उड़ानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो। पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरूले जाँच गरेको उहाँको भनाइ छ। पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशेष सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ। प्याराग्लाइडिङ आफैमा एक साहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय समयमा यस्तो अनुगमन गर्दै आएको छ। विगत 25 वर्षको अवधिमा दुईवटा दुर्घटना भइसकेका छन्। प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा 500 जना भन्दा धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटक पोखरामा आइरहेका छन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म सब नबुझ्ने अडान दोहोर्याउँदै आएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको प्रहरीले व्हील लक गरेपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कार्यवाही, घटनाको निष्पक्ष र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेका छन्। यसै विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहे पनि अहिलेसम्म कुनै पनि सहमति भन्ने जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शवको पोस्टमार्टम प्रक्रिया पनि अघि बढ़न सकेको छैन। वीर अस्पतालबाट शवलाई त्रिवेणी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। मुगु जिल्लाको सुरु गाउँपालिका 6 का 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव बढ़्यो, चाँदीको घट्यो, साना र सावित्रीले 199 रन बनाएको, खेलमा नेपालले सिंगापुरलाई हरायो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-485-060-11 र 98-5-78-40-601।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
0: 600 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,88,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,87,400 रूपियाँ रहेको जनाएको छ। यस्तै चाँदी आज तोलामा 35 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,510 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज घटेर तोलाको 4,475 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले इरानका झण्डै 140 वटा सैन्य क्षेत्रहरूमा हवाई आक्रमण गरेपछि इरानले बहराइन, कुवेत, जोर्डन, कतार, ओमान र युएईतर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। खाड़ीका केही देशहरूले हवाई प्रतिरक्षा प्रणाली मार्फत आक्रमण रोकेको अल जजिराले जनाएको छ। यसैबीच हर्मू जलमार्ग क्षेत्रमा तनाव थप बढ़दै गएको छ। कूटनैतिक प्रयास जारी रहे पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। यसैगरी इरानले हर्मू जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको हो। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मार्ग मध्ये एक मानिन्छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास त्यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अब केही खेल खबरहरू। साना प्रवीण र सावित्री धामीले 199 रन बनाएको एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको छ। मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले हिजो कतारलाई हराएको थियो। आजको खेलमा जितका लागि 200 रनको लक्ष्य पछ्याएको सिंगापुर 20 ओभरमा 8 विकेट गुमाउँदै 48 रनमा समेटियो। नेपालले 20 ओभरमा कुनै पनि विकेट नगुमाई 199 रन बनाएको थियो। सानाले 98 र सावित्रीले 78 रन जोडिएका छन्। नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ। यस्तै साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा स्विजरल्याण्डलाई 3-1 गोलले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले 2 गोल गर्यो। अमेरिकाको कान्सस सिटी स्टेडियममा भएको खेलमा 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाड़ीमा सीमित बन्यो। उसका फरवार्ड ब्रिल एम्बोले दोहोरो पहिलो कार्डका कारण बाहिरिएका थिए। यसैबीच विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरितामा शीर्ष चार टोली फ्रान्स अर्जेन्टिना स्पेन र इंग्ल्याण्ड नै सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकेका दुई क्वार्टर फाइनल खेलमा इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच असार 30 गते मंगलबार मध्यराती पौने 1 बजे हुनेछ। यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल असार 31 गते बुधबार मध्यराती पौने 1 बजे हुनेछ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकाको न्यूयोर्कमा रहेको न्यू जर्सी स्टेडियममा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढ़ीको जोखिम। आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पोखरामा साहसिक पर्यटनको आकर्षण। भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा पनि कड़ाई। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शब नबुझ्ने परिवारको अडान। सरकारसँग छलफल निरन्तर। अमेरिकी आक्रमणपछि खाड़ी देशहरूमा इरानको जवाफी आक्रमण। मध्यपूर्वमा तनाव थप बढ़ने संकेत। र साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा सेमी फाइनल समीकरण पूरा। चारवटै टोली पूर्व विजेता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: ओहो ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएर खै?
2: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
1: त्यही त खै, यिनलाई चेत किन नआउला?
3: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गोलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97487-0611 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149-29।
2: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
10: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
12: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
12: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
13: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
15: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
16: के भो बोलादै, के गुनगुनाइरहेको?
15: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
16: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
15: यति सजिलै?
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
18: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
19: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
20: सधैँ सेवा गर्ने अवसर दिनुहो।
21: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
22: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ। फोन नम्बर 0825200005, मोबाइल नम्बर 9857821524 र 9857222915।
23: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
25: हामी कहाँ साल, सिसौ, अस्ना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
26: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
11: आईटी सम्बन्धी समस्याहरुका लागि मिडवेस्ट आईटी स्टोर तपाईको साथमा।
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227262।
11: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
1: खुशीको खबर।
3: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
5: मोबाइल नम्बर 9680719194 र 9822186576।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: किसानहरूका लागि खुशीको खबर।
27: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
28: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
29: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
30: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
27: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
31: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
32: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पालपाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
31: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
32: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 082-520-103 र 9857780103।
31: नजिक
2: सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
5: तपाई सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848740188।
12: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
13: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9858740601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
20: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
21: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
22: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
23: सृजना नर्सरी एन्ड एग्रो फार्म।
22: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
23: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
22: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
23: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
22: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
23: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
22: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
24: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
22: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
25: तिमी हेर्दा
23: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दाङ गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा म चेतन ओलेको तपाईंलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेशका पत्रकारहरू बाल केन्द्रित पत्रकारिता सिक्दै दाङमा जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी पक्राउ। दंगीशरण गाउँपालिकाले कानून विपरीत राजस्व संकलनको काम बन्द गरेपछि सेवाग्राहीहरू मर्कामा।
1: राजस्व त बन्द हुँदैन, अरू कसैले बन्द नगर्ने, दंगीशरणले मात्रै बन्द गरेपछि साउनो जरिमाना कलेक्टिभ दिने हो भन्ने कुरो मैले।
0: सहकारीलाई रोजगारी र उद्यमसँग जोड्नु पर्नेमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाको जोड। रूकुमको चौरजहारीमा सेवाग्राहीलाई सचेतना प्रदान गर्दै नगर प्रहरी, साउनदेखि डेंगू सचेतना सम्बन्धी 3 महिने अभियान सञ्चालन हुने। भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कम्पनी कार्यवाहीमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। शिक्षामा लगाएको 3% क्षमता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। र हर्मुज विदेश खबरमा, हर्मुज जार जलमार्ग बन्द गरेपछि अमेरिकाद्वारा इरानमाथि थप हवाई आक्रमण। खेल खबरमा, एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई हरायो।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब मूल खबर विस्तारमा। बाल बालिकाको अधिकार, सुरक्षा, संरक्षण र उनीहरूका विषयमा संवेदनशील र जिम्मेवार पत्रकारिता प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका पत्रकारहरूका लागि 2 दिने बाल अधिकार र बाल केन्द्रित पत्रकारिता कार्यशाला शुरू भएको छ। पीस नेपालद्वारा सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक र प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 8-7 मारा स्थित होटल इभरल्याण्डमा आजदेखि कार्यशाला सञ्चालन गरिएको हो। पीस नेपालका कार्यकारी निर्देशक मणि प्रसाद गैरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश पत्रकार महासंघका अध्यक्ष शुक्र ऋषि चौलागाईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले बाल बालिका वर्तमानका मात्र नभई राष्ट्रका भविष्यका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो। यसैगरी उहाँले उनीहरूको अधिकार सुनिश्चित गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण रहने समेत बताउनु भएको छ। उहाँले पछिल्लो समय संचार माध्यमको पहुँच र प्रभाव बढ़दै गएको सन्दर्भमा पत्रकारहरूले बाल अधिकारको संरक्षण, प्रवर्धन र सचेतना अभिवृद्धिमा अझै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। कार्यक्रममा पीस नेपालका कार्यकारी निर्देशक मणि प्रसाद गैरीले बाल अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न निकाय, संचारकर्मी र सरकारवालाहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बाल बालिकाको हितलाई केन्द्रमा राखेर संचार सामग्री उत्पादन गर्न पत्रकारहरू सक्षम बनुन् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको समेत बताउनु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले सहकारीलाई रोजगारी र उद्यमशीलतासँग जोड्न सक्नुपर्नेमा जोड़ दिनुभएको छ। तुलसीपुर कृषि वन उद्यम सहकारी संस्थाको आज तुलसीपुरमा भएको दोस्रो साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख खड्गाले यस्तो बताउनु भएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्गाले नागरिकलाई सहकारीको माध्यमबाट जोडेर रोजगारी उद्यमशीलता र उत्पादनमुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले रासायनिक मल वितरण गरी सहकारीको प्रगति र विकास नहुने भन्दै यसलाई आर्थिक लगानी र लगानीसँग जोडेर उत्पादनमुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। संस्थाका उपाध्यक्ष स्वाभाविकको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार श्याम डाँगीले संस्थालाई चलायमान बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले संस्थाको उद्देश्य अनुसार गतिविधि सञ्चालन हुन नसकेको बताउँदै आगामी दिनमा योजना बनाएर काम गर्न सुझाव दिनुभयो। सो अवसरमा लुम्बिनी प्रदेश सहकारी संघका सचिव रूपबहादुर खत्री, ग्रीन फाउण्डेशन दाङका अध्यक्ष विष्णु केसी, संस्थाका शेयर सदस्य तथा नेपाल रेडक्रस जिल्ला सोसाइटी दाङका सदस्य सीमा नेपानी लगायतले बोल्नु भएको थियो। यसैगरी सोही सभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको छ, जसको अध्यक्षमा बालकृष्ण राणा ध्रुव सर्वसम्मत रूपमा चयन हुनुभएको छ, जसमा उपाध्यक्षमा स्वाभाविक, सचिवमा लक्ष्मण विश्वकर्मा र कोषा अध्यक्षमा ओद बहादुर भण्डारी गणेश चयन हुनुभएको हो। यसैगरी सदस्यहरूमा आत्माराम दिताल, बसन्ता गौतम, कलिभान ओली, वसुन्धारा केसी, धनबहादुर डाँगी गणेश, खुमा कुमारी चलाउने र क्रिस्टी ओली रहनु भएको छ। यस्तै सभाले लालमती भण्डारीको संयोजकत्वमा लेखा सुपरिवेशन उपसमिति समेत गठन गरेको छ, जसको सदस्यहरूमा होताराम केसी र गणेश सुवेदी चयन हुनुभएको छ। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक रूपबहादुर खत्रीले प्रमाणपत्र वितरण गर्नु भएको थियो। पदाधिकारीहरूको अवधि 4 वर्षको हुनेछ। दाङमा जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका 25 वर्ष कैद सजाय तोकिएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको घोराई उपमहानगरपालिका 13 बनगाउँ निवासी 33 वर्षीय गोरे भन्ने गोविन्द विक रहेको जिल्ला परिकारले दाङका सूचना अधिकारी समेत रहेका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार विकलाई दाङ जिल्ला अदालतले 2078 साल जेठ 28 गते 25 वर्ष कैद सजाय सुनाएको थियो। सजाय भुक्तानका क्रममा कारागार कार्यालय तुलसीपुरमा रहेका विक 2082 भदौ 25 गते जेएनजी आन्दोलन 24 गते जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार अभियुक्तको खोजतलासका क्रममा प्रहरीले हिजो राति घोराई 13 बनगाउँ स्थित लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। पक्राउ परेका विकलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइएको बताइएको छ। दाङको दंगीशरण गाउँपालिकाले कानूनी आधार बिनै राजस्व संकलनको काम बन्द गरेपछि सेवाग्राहीहरू मर्कामा परेका छन्। गाउँपालिकाले असार 26 गतेदेखि 32 गतेसम्म कुनै पनि शीर्षकमा राजस्व नलिने निर्णय गरेपछि गाउँपालिकासँगै वडा कार्यालयहरूबाट समेत राजस्व संकलन रोकिएको छ। यसको प्रत्यक्ष असर सेवा लिन पुग्ने नागरिकमा परेको छ। राजस्व संकलनको काम बन्द गरिएपछि मालपोत, सिफारिश, घरजग्गा सम्बन्धी विभिन्न सेवा र अन्य राजस्व तिर्नुपर्ने काम प्रभावित भएका छन्। राजस्व नबुझाएसम्म सम्बन्धित सेवा प्राप्त गर्न नसकिने भएकाले सेवाग्राहीहरू कार्यालय धाउन बाध्य छन्। दंगीशरण गाउँपालिका 6 का खेमराज शर्माले जग्गाको मालपोत बुझाउन ओडा कार्यालय पुगे पनि गाउँपालिकाको निर्देशन अनुसार राजस्व संकलन बन्द गरिएको जानकारी पाएपछि सेवा नै नलिएर फर्कनु परेको बताउनुभयो। चालू आर्थिक वर्षमै तिर्नुपर्ने राजस्व अर्को आर्थिक वर्षमा बुझाउँदा जरिवाना लाग्ने हो कि भन्ने चिन्ता रहेको उहाँले बताउनुभयो।
1: म 6 नम्बर वडाको बासिन्दा हो। अस्ति गएँ म मालपोत 25 गतेदेखि बन्द भइगयो भनेर वडामा बुझिएन। अनि यो राजस्व त बन्द हुँदैन, अरू कसैले बन्द नगर्ने, दङ्गीशरणले मात्रै बन्द गरेको, चिसाउन जरिमाना कसले तिर्दिने हो भन्ने कुरो मैले।
5: राजस्व तिर्न खोज्दाखेरि पनि अब स्थानीय सरकारले चाहिँ राजस्व लिन नमानेको अवस्थामा यो बन्द भयो भनेर भनिसकेपछि अब हजुर भनाइ के हो?
1: नभएको नियम किन लगाइयो? जनतालाई त थाहा छ नि 32 गतेसम्म बुझाउन पाइन्छ भनेर। अरू मान्छे पनि फर्किरहेको थिए है, अरूले त के भने मलाई थाहा छैन। मैले त्यहाँबाट फर्केपछि अध्यक्षलाई फोन गरे बन्दमा आएर भने नै मलाई त थाहा छैन भन्नुभयो उहाँले
5: कसले गाउँपालिका अध्यक्षले वडा अध्यक्षले
1: गाउँपालिका अध्यक्षले अब गाउँपालिकाले बन्द गरेको मैले वडा अध्यक्षलाई त सोध्दै सोध्ने किन सोध्नु पर्यो प्रशासकीय अधिकृतलाई सोधेँ उहाँले के भन्नुभयो भनेपछि होइन हामीले बन्द गरेको साउनमा बुझाउनु पर्यो भनेपछि मैले जरिमाना तिर्नुपर्छ त्यो जरिमाना कसले गाउँपालिकाले तिर्दिन्छ पनि भने मैले नियमसँग त यो भन्दै भएन
0: यता दाङका अन्य अधिकांश स्थानीय तहमा भने नियमित रूपमा राजस्व संकलनको काम भइरहेको पाइएको छ तुलसीपुर उपमहानगरपालिकाले असार मसान्तसम्म नियमित रूपमा राजस्व लिइरहेको सूचना अधिकारी यज्ञ बहादुर केसीले जानकारी दिनुभयो त्यसै गरी बबई गाउँपालिकाले पनि असार 32 गतेसम्म नै नियमित रूपमा राजस्व संकलन जारी रहने जनाएको छ प्रमुख प्रशासकीय अधिकृत जोखिम ओलीका अनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म नै सेवा र राजस्व संकलन दुवै निरन्तर सञ्चालन हुनेछन्
6: राजस्व त हाम्रो यो महिनामै सबैको हुन्छ कन्टिन्यू नै हुन्छ बन्द भन्ने कुरा होइन
5: 32 गतेसम्म लिनुहुन्छ
6: एक दुई गते इन्ट्री गराउँदा अब यो वर्षभर चाहिँ आउने जति चाहिँ अब लिनुपर्छ भनेर चाहिँ बन्द भइरहेको छ 32 गतेसम्म नै हुन्छ हाम्रो
0: यसै गरी शान्तिनगर गाउँपालिकामा पनि नियमित रूपमा राजस्व संकलनको काम भइरहेको छ गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले असार मसान्तको अन्तिम दुई दिन मात्रै सेवा प्रभावित हुन सक्ने भए पनि त्यस अघि नियमित रूपमा राजस्व संकलन भइरहेको बताउनुभयो
7: खुलै छ हाम्रो त खुलै छ भइरहेको छ हामीले चाहिँ अस्ति फेरि बन्द गर्ने भनेको फेरि सेवाग्राहीको राजस्व त लिने भनेर नहोला फेरि खुल्ने भन्ने भोलिबाट राजस्व काटिन्छ 31 गते पछि मात्रै भोलि राजस्व लिन्छौँ हामीले
0: यसैबीच हामीले दाङका अन्य कुनै पनि स्थानीय तहले असार 26 गतिदेखि नै राजस्व संकलनको काम बन्द नगरेको अवस्थामा दंगीशरण गाउँपालिकाले मात्रै यस्तो निर्णय किन गर्यो भनेर प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीलाई सोधेका छौं
7: 25 गते हाम्रो हिसाब किताब मिलिगा हुन्छ कि त्यस्तो हुनाले राजस्व अहिले बीचमा संकलन गर्ने भने त त्यसलाई फेरि आमदानी बाँध्नु त सकिन्न उही साउनमै गएर आमदानी बाँधिने हो त्यो भएको कारणले हामीले यो चाहिँ राजस्व नबुझ्ने भनेर चाहिँ सूचना गरे
5: अनि यो बीचमा कसैलाई राजस्व तिर्नु पर्यो कसैले चाहिँ सेवा लिनु पर्यो भने के फ्रीमा सेवा पाउँछ कि सेवा पाउँदैन
7: सेवा पाउँछ
5: अनि पैसा कहिले बुझाउने अर्को साउन पछि
7: होइन उहाँको के हुन्छ भने उहाँले रसिद चाहिँ साउनमा पाउनुहुन्छ साउनमा हामीले रसिद काटिदिन्छ
5: असार मसान्तभन्दा अगाडि सेवा लिएको सेवा गरेलाई तपाईँले चाहिँ साउन पछि सेवा लिएको भनेर लेख्नुहुन्छ
7: त्यो राजस्व चाहिँ साउन पछाडि हामीले चाहिँ दाखिला
5: गर्छौँ यो बाबत यतिजना सेवा लिए भन्ने त्यो अभिलेख राख्दाखेरिमा असार भन्दा अगाडि सेवा लिएकोलाई त्यो मतलब तपाईँले लेख्नु हुँदैन भने साउनको महिना रसिद दिएपछि त साउनकै महिना सेवा लिए जस्तो भयो
7: यो वर्षको त खाता हाम्रो 25 गते प्लस भइजान्छ त
5: यो 26 गते भने 6 दिन अगाडि नै राजस्व बन्द गर्नुपर्ने जस्तो निर्णय कुनै ऐन नियम कार्यविधि कुनै परिपत्र कार्यपालिकाको निर्णय केही त्यसको आधारमा हो कि आफू खुसी हो
7: त्यो कार्यपालिकाको भन्दा पनि हाम्रो त्यो चाहिँ छ कि हामीले प्रत्येक वर्ष 25 गते पछाडि हामीले चाहिँ राजस्व
5: बुझ्दैनौँ गाउँपालिका हो स्थानीय सरकार हो जे मनलाई त्यही गर्न पाइएन नि त कुनै ऐन कानून कार्य विधि नियम नियमावलीको त परिपालना गर्नु पर्यो कि कसो हो र गर्नु पर्यो नि त स्थानीय सरकार सञ्चालन ऐनमा छ अथवा यो कार्यविधि अथवा हाम्रो कार्यपालिका निर्णयबाट यो निर्णय भएको छ र हामीले चाहिँ यो बन्द गर्यौँ भन्न सक्ने के हो तपाईँको कुनै कानुनी आधार के हो
7: कानुनी आधार भन्दा हाम्रो हिसाबै मिल्दैन कि महालेखा नियन्त्रणको कार्यालयबाट आएको छ
5: पत्र आएको
7: छ परिपत्र आएको छ
5: के भनेर आएको छ बन्द गर्नु भनेर
7: बन्द गर्ने भनेर आएको छ
0: तर यता महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले भने स्थानीय तहले असार मसान्त अघि राजस्व संकलन रोक्नुपर्ने कुनै कानूनी व्यवस्था नरहेको स्पष्ट पारेको छ कार्यालय प्रमुख मोहन कुमार जयसवालले महालेखा नियन्त्रकको कार्यालयले देशैभरका स्थानीय तह हेर्ने भएकाले एउटा दंगीशरण गाउँपालिकालाई मात्रै लागू हुने गरी राजस्व संकलनको काम बन्द गर्नुपर्ने कुनै परिपत्र वा निर्देशन जारी नभएको जानकारी दिनुभयो स्थानीय तहले आर्थिक वर्षको अन्तिम दिनसम्म पनि नियमित रूपमा राजस्व संकलन गर्न सक्ने उहाँले बताउनुभयो
8: स्थानीय सरकारको अब आफ्नै हुन्छ होइन तर तैपनि राजस्व त नरोक्नु पर्ने हो राजस्व त तपाईँको 32 गतेसम्म नै संकलन गर्न पाउँछ होइन सर बुझाउन पाउँछ अरू चाहिँ भुक्तानीका कामहरू बन्द भए पनि राजस्व चाहिँ 32 गतेसम्म नै लिनुपर्छ सर अनि त्यो दिन पाउँछ अब सिस्टम त हाम्रो कन्ट्रोलमा छ कि महालेखा नियन्त्रक कार्यालयको अब स्थानीय सरकारको राजस्व संकलन गर्ने अधिकार अब कानून सम्मत उहाँहरूलाई नै हुन्छ होइन
5: हामीले राजस्व लिन नसक्ने भनेर भन्नुभएको छ त्यसपछि सेवाकारले चाहिँ हामीलाई चाहिँ असुविधा भयो भनेर गुनासो गरिसकेपछि मैले कुन कानून अथवा कुन कार्यविधि कुन नियम कुन ऐनलाई टिकेर तपाईँले चाहिँ यो बन्द गर्नुभयो भनेर चाहिँ मैले सोद्धाखेरि हामीलाई त्यस्तो ऐन कानून केही पनि थाहा होइन, हामीलाई महालेखा नियन्त्रकले चाहिँ सूचना जारी गरिरहेको छ त्यसलाई चाहिँ टेक्या हो भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको थियो।
8: आफ्नो कार्यविधि तथा द्वितीय उत्तरदायित्व ऐन नियमावलीमा चाहिँ खाताबन्दी सम्बन्धी प्रावधान छ सर होइन, खाताबन्दीको प्रावधानमा चाहिँ अब 25 गते भित्र चाहिँ प्रदेश र स्थानीय तहको भुक्तानी तथा यो निकासा सम्बन्धी कामहरू चाहिँ सिस्टम क्लोज हुने हो, तर राष्ट्र संकलनको सन्दर्भमा चाहिँ त्यस्तो हुँदैन सर। राष्ट्र संकलनको सन्दर्भमा चाहिँ 32 गतेसम्म नै संकलन गर्न पाउने व्यवस्था छ।
5: नेपालीकाले चाहिँ बन्द गर्नुको कारण के रहेछ?
8: अब उसको इन्टरनल के छ, अन्य पालिकाहरूमा त अब दिइरहेको छ भने उसको आन्तरिक अब के व्यवस्थापन मिलाएको छैन होइन, अब राजस्व त बुझिदिनुपर्ने हो किनभने जनताले अब दुःख पाउँछन् होइन, त्यो त नगर्नुपर्ने हो के रहेछ म एकचोटि बुझौँला सर, त्यहाँको हाम्रो लेखाधीशमा बुझौँला सर, त्यो उहाँहरूले अब यो नियममा अलिकति क्लियर हुनु भएन कि त्यो पनि हुनसक्छ होइन, एकदम लिन पाउँछ राष्ट्र चाहिँ लिन पाउँछ त्यो म बुझ्छु सर के रहेछ है। त्यो महालेखा नियन्त्रक कार्यालयले अब दङ्गीश्रम गाउँपालिकालाई मात्रै परिपत्र गर्छ भन्ने त मलाई लाग्दैन, किनभने यो देशभरिकै स्थानीय तहलाई चाहिँ यदि त्यस्तो समस्या छ सिस्टमले गर्दाखेरि राष्ट्र सङ्कलन गर्न नसक्ने अवस्था छ भन्ने चाहिँ त्यस्तो किसिमको परिपत्र गरे हुन सक्छ होइन सर, तर चाहिँ राष्ट्र सङ्कलन गर्न नपाउने भन्ने व्यवस्था चाहिँ छैन सर, पाउँछ।
0: यस्तो अवस्थामा कानूनी आधार वा स्पष्ट नीतिगत व्यवस्था बिना राजस्व संकलनको काम बन्द गर्दा सेवाग्राहीहरू अनावश्यक रूपमा शास्ति भोग्न बाध्य भएका छन्। आर्थिक वर्षको अन्त्यमा नागरिकले मालपोत कर र अन्य शुल्क बुझाएर सेवा लिन खोज्ने समयमै राजस्व संकलनको काम रोकिँदा सयौं सेवाग्राहीहरू प्रभावित भएका हुन्। अर्को आर्थिक वर्षमा राजस्व बुझाउँदा जरिवाना लाग्ने वा सेवा लिन थप झन्झट हुने चिन्ता समेत सेवाग्राहीमा देखिएको छ। सम्बन्धित निकायले यस विषयमा स्पष्ट कानूनी आधार सार्वजनिक गर्दै सेवाग्राहीको सहज सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने सेवाग्राहीहरूले माग गरेका छन्। तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृतिमूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
9: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला,
9: रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन, अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
10: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट, हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
11: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-520-947, सेवा गर्ने मौका दिनुहोला।
9: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-520-732 र मोबाइल नम्बर 98-12-91-918।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।

रूकुम पश्चिमको चौर जाहारीमा सेवाग्राहीसँग सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। इलाका प्रहरीकारले चौर जाहारीले सेवाग्राहीसँग अन्तर्क्रिया र सचेतनामूलक कार्यक्रम गरेको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार कार्यालयमा सेवाग्राहीसँग अन्तर्क्रिया गरिएको हो। सो अवसरमा सेवाग्राहीलाई प्रहरीको काम, कर्तव्य र इलाका प्रहरीकारलेबाट प्रभाव भइरहेका सेवाका बारेमा जानकारी समेत गराइएको थियो। कार्यक्रममा सेवाग्राहीलाई सेवा प्रभावको विषयमा सहजीकरण समेत गरिएको थियो। सेवाग्राहीहरू स्थानीयवासी व्यवसायी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 साउन भदौ र असोज महिनाभर देशव्यापी रूपमा डेंगू सचेतना सम्बन्धित 3 महिने अभियान सञ्चालन गर्ने भएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। मन्त्रालयको प्रादेशिक र स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको परिपत्र अनुसार आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेंगू रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागिता मार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ। मूल खबरमा अब केही संक्षेप खबर। निजी विद्यालयका प्रमुख 4 छात्र संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, हिसान र अपेनले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताउँदै खारेज गर्न माग गरेका हुन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती भत्काएर उठीवास लगाएको भन्दै सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको र केही दिन अघि होल्डिङ सेन्टर समेत खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको भन्दै सुकुम्बासी मोर्चाको प्रदर्शन शुरू भएको हो। वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने 159 म्यानपावर कम्पनीलाई कार्यवाही गरेको छ। वैदेशिक रोजगार ऐन 2064 विपरीत कार्य गरेको ठहर गर्दै विभागले ती कम्पनीलाई पहिलो पटक सचेत गराएको हो। एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तर उन्नति गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न 4 जिल्लाका 35 स्थानीय तहमा असार 29 गते सोमबारदेखि 3G सेवा समेत बन्द गर्ने जनाएको छ। देशका विभिन्न जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 7 जनाको ज्यान गएको नेपाल प्रहरीले जानकारी दिएको छ। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनबाट एक होटेल संचालकलाई पक्राउ गरेको छ। मूल खबरमा अब विदेश खबर। इरानले हर्मुज जलमार्ग अनिश्चित कालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको हो। अमेरिकी रक्षा मन्त्री पीट हेक सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कड़ा प्रतिकार गर्ने र मध्य पूर्वमा रहेका नयाँ अमेरिकी सैन्य अखड़ा समेत निशानामा पार्ने चेतावनी दिएको छ। र मूल खबरको अन्तमा खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको छ। मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले हिजो कतारलाई हराएको थियो। आजको खेलमा जितका लागि 200 रनको लक्ष्य पछ्याएको सिंगापुर 20 ओभरमा 8 विकेट गुमाउँदै 48 रनमा समेटिएको छ। नेपालले 20 ओभरमा कुनै पनि विकेट नगुमाई 169 रन बनाएको थियो। सानाले 98 र सावित्रीले 18 रन जोड्नु भएको थियो। नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्ने भएको छ। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। लुम्बिनी प्रदेशका पत्रकारहरू बाल केन्द्रित पत्रकारिता सिक्दै दाङमा जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी पक्राउ। दङ्गीशरण गाउँपालिकाले कानून विपरीत राजस्व संकलनको काम बन्द गरेपछि सेवाग्राही मर्कामा।
सहकारीलाई रोजगारी र उद्यमसँग जोड्नु पर्नेमा तुलसीपुरका मेयर खड्गाको जोड़। रूकुमको चौरजहारीमा सेवाग्राहीलाई सचेतना प्रदान गर्दै प्रहरी। साउनदेखि डेंगु सचेतना सम्बन्धी 3 महिने अभियान सञ्चालन गरिने। भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही। सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। शिक्षामा लगाएको 3% कर खारेज गर्न शैक्षिक संस्थाहरूको माग। र विदेश खबरमा हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। खेल खबरमा एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई हरायो। हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टलाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9858725188 र 9848740188।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
9: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाइट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
8: 10 बेड आइसीयु सेवा,
9: 10 बेड एनआईसीयु सेवा,
8: 10 बेड एसडीयू सेवा,
9: नर्मल डेलिभरी तथा सीएस सेवा,
8: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
9: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
8: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-5226686 र 590-475।
10: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
11: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथ रोग सेन्टरमा।
10: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथ रोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
11: सम्पर्कको लागि नेशनल बाथ रोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 082-5201-103 र 98-578-80-103।
12: खुशीको खबर:
13: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
15: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
14: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
12: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक
15: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म
12: थप जानकारीको लागि
15: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
12: मोबाइल नम्बर 98680719194 र 98211656

0: 9577-20756
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने हर पर्दो गन्तव्य
0: सृजना नर्सरी एण्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
1: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9857820178 र 9134411448।
4: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9578835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति

0: गाइडसँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: ಸಬ್ಬಸ್
1: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय: दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
7: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
6: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: பட்டபட்டிலே எரிய பொற்கட்டை
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0611 र 98-10-87-31-80।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 9858-21524 र 9858-22915।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आईसीयू सेवा
12: 10 बेड एनआईसीयू सेवा
11: 10 बेड एसडीयू सेवा
12: नर्मल डेलिभरी तथा सीएस सेवा
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
13: मेरी आमोइनी घट बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
14: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
13: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
14: यस्ता बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
15: हामी कहाँ साल सिसौ असला सासो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
16: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
17: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित, आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना, 23 जिल्लामा बाढ़ीको उच्च जोखिम।
1: जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौं।
0: गणेश नेपालीको परिवारसँग सरकारको 9 बुँदे सहमति, अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा, काठमाण्डुको खानेपानीमा हानिकारक जीवाणु फेला, उमालेर मात्रै पिउन विज्ञको आग्रह।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशाको दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने।
0: निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति, देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग।
3: हारे जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ।
0: र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा, इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा, भारत दोस्रोमा झर्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा

0: प्रदेशका पहाड़ी क्षेत्र तथा मध्य सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलडुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसून जन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। समयमै सूचना पालना गरेमा बाढ़ी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
1: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले हामी टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल त हो।
0: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले काशीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ। पुल बगाएपछि खोला पारीको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। साथै मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाटी क्षेत्रमा बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: एउटा होटेल बगाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचै बाटो खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ अहिलेको अवस्था। तिरतिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको छ, एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु, यताउता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउनलाई।
0: प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङका अनुसार प्रभावित क्षेत्रमा उद्धार अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवार बीच 9 बुधे सहमति भएको छ। सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका 7 एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार 7 स्थित पशु बजार नजिक रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय 2 छोरीहरू क्रमशः रूबिना खातुन र सबवन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरेश शरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी भन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देश

0: विभाग तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य, शिक्षा, समुदाय परिचालन, उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड़ दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: संघ, प्रदेश, स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
0: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र ई कोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीमा स्रोत दूषित भएकाले झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको चिकित्सकहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशाको दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा, खास गरी दिशामा हुने चाहिँ किराहरू, किराको एउटा इन्डिकेटर हो भनौँ न, संकेत हो। अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ होइन, झाडापखालादेखि, हैजादेखि, हेपाटाइटिस ए र ई, यो सबै चाहिँ झाडापखालाबाट सर्ने हो। त्यसैले अनि टाइफाइड फिभर, यो सबै झाडापखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बच्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, पहिलो कुरा त उमाल्ने, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने, क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने, अब ट्याङ्कीको सप्लाई हो भने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो। तेस्रो चाहिँ हामीले सोडिस विधि भन्छ, अब त्यो सेतो बोतलहरूमा, प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि, त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि, 3-4 घण्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो।
0: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ। विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो। 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए। त्यस्तै निजी विद्यालयका चार प्रमुख छात्र संगठन प्याप्सन, एनपाप्सन, हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्याय भएको बताउनुभयो।
3: निजी क्षेत्रको महत्वपूर्ण योगदानका बावजूद आर्थिक वर्ष 2083-84 बजेट तथा वित्तीय व्यवस्था र हारे जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ। हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौं र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौं।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकिएका दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँछ तराईसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ। अर्जेन्टिना तीन पटकको विश्व विजेता हो भने फ्रान्सले दुईवटा, इंग्ल्याण्ड र स्पेनले एक एक पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराती पौने एक बजे हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती पौने एक बजे हुनेछ।
4: Santosi Raul.

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा।
1: नयाँ बाल बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिका उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएमा प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्टसँगै समलिङ्गी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
3: किसानहरूका लागि खुशीको खबर
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98-578-23-971।
4: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
5: डडेलधुराका प्रमुख किशोर बहादुर साउद,
6: यो हामीले हरेक वर्ष जिल्लाको पूर्ण खोप गर्दै आएको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि, पालिकादेखि, जिल्ला, प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढिरहेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मेलन गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरदुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
5: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टोलन्ताले जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज, अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
7: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई, खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेका खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको ओडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन्, प्रक्रियासँग छन् कि छैनन्, त्यसमा बाल बालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
5: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्देश समितिका प्रमुख गगनसिंह भण्डारी।
1: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएमा प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ, वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ, जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
5: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मी कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले रन्जा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिंगी महिला
8: समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
9: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
11: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
4: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
12: 50 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 310 खण्डमा छौं। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर, परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। यस्तो अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा कमजोर बन्दै जाँदा उनीहरूलाई कस्तो परामर्श आवश्यक पर्छ? हामीले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गरेका छौं।
8: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ। विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्र मान्यता दिएको छ राज्यले। तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहिँ हामी भन्न चाहिँ सक्दैनौँ। तर एउटा चाहिँ सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ। किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान्, डिभोर्सको कुरा आउला, बच्चा ग्रहणको कुराहरू आउलान्, त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त
15: म अझै पनि यहाँलाई त्यो द्वन्दको विषयमा, विचारको द्वन्द, आफूले आफूलाई पहिचान गर्ने कुरा, म के हो भन्ने कुरा जुन द्वन्द हुन्छ नि, त्यो समय अवधिभरमा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने?
8: एउटा चाहिँ जस्तो पहिला आउँदाखेरि त बाइसेक्सुअल नै भनेर आएको थिएँ। किन भन्दाखेरि त्यो भावना थियो, व्यक्त गर्ने ठाउँ थिएन, सोध्ने व्यक्ति कसलाई सोध्ने, मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन, अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन, मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो। फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिँदै आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ।
15: त्यति बेलासम्म अलिअलि अलिअलि
8: भन्ने थियो, मनमा क्वेसन चाहिँ थियो, त्यो गाँठो चाहिँ थियो, फुकाउन चाहिँ सकेका थिएन, भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द त थियो। फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्लान् मलाई भन्ने त्यो एउटा पनि थियो नि त। अब त अहिले एउटा स्टेजमा पुग्यो, एउटा उमेर भइसक्यो, अब त घर परिवारले निकाल्दै पनि हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता उहाँले आफूले आफूलाई बनाए। त्यही भए हुँदाखेरि जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो छ, तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै जाँदा गर्दाखेरि उहाँले आफ्नै कथा भनिरहनु हुन्छ क्या, अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ, हामी एकदमै गोपनीयता हुन्छ, तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन, बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि
15: हामी भेट्छौँ
8: अरू भनेर हो, अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि, कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ, तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्, किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ, किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बाइसेक्सुअल भन्दो रहेछ नि, पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन, अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ, जुन यो आफ्नो जेन्डरको बारेमा आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन, सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा, त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको न त पहिला त म के भन्नु वाला क्वेसन थियो,
15: त्यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
8: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुने कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त, हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन यो छैन त्यो छैन भन्ने त भएन नि, ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि
15: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नै सक्छ, के गर्नुपर्छ परिवारले चाहिँ
8: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ, जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो, छोरा भन्ने बित्तिकै ट्रक र गन अनि छोरी भन्ने बित्तिकै डल्लेर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ, र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ असाइन फिमेल भन्छौँ हामीले छोरीको यो नाङ्गो लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन, उसले भोलि गएर ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्न सक्छ र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ, एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायलाई नबुझेको कारण अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ, सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ, समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो, सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन, सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको समुदायको अवस्था एकदमै फरक छ, किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ, जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या, कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या, हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ प्रोग्रामहरू पनि गर्छौँ अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले, त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ, र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजीबीजीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ, स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ, र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ, किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ इच्छा हुन्छ खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ, र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन, सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछौँ।
16: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला, आउने साता तपाईँको प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: सिराहामा पोखरीमा डुबेर एकै परिवारका तीन बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना फ्रान्स स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड टी20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: हरेक रोगको हरेक बिरामीको निवारण गरिने फलप्रद स्थान नेशनल बाथरोग सेन्टर
3: हजुर युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा
2: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है
3: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा सम्पर्क फोन नम्बर 0825201103 र 98578080103
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचोर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
4: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 98578821524 र 98578822915
5: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
4: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
5: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
4: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रोफार्म
4: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
5: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ
4: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 98578820178 र 98134411448
6: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैंचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
8: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
9: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारी का लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फैक्ट्री नजिक संचालक बुद्धिराज पौडेल मोबाइल नंबर 9845327695 9810126000 एक पटक सेवा करने मौका दिनुहोस्।
10: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9848744683 र 9848764770 सेवा गर्ने मौका दिनुहोस्।
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828401429।
5: किसानहरूका लागि खुसीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 0082400002 र मोबाइल नम्बर 9857823971।
13: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
14: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
15: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
16: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
15: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720300।
16: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: ಪ್ರಭಾವ ಶೃಂಗೇರಿಯ ಏರಿಯ ಬರ್ಕತಿ ಎಫ್ಎಂ 91.9.
1: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
1: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
8: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
12: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन, दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ, हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20756।
13: खुसीको खबर:
14: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
15: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक,
16: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
15: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9868719194 र 9822856576।
17: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
18: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
19: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227662।
18: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक, तुलसीपुर, दाङ।
20: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
21: डाक्टरद्वारा उपचार हुने रोगहरू,
20: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
21: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
22: बिरामी चेक जाँच हुने मिति साउन 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
15: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
23: हरेक रोगको हरेक बिरामीको निवारण गरिने भरपर्दो स्थान नेशनल बाथरोग सेन्टर।
24: हजुर, युनाइटेड मिशन अस्पताल पाल्पा र पाल्पाली मेडिकल तुलसीपुर दाङमा 30 वर्षसम्म काम गरिसक्नु भएकी निकै अनुभवी दीर्घ सेवा पदकबाट सम्मानित सिनियर स्टाफ नर्स बिना श्रेष्ठ अब तुलसीपुरको नेशनल बाथरोग सेन्टरमा।
23: सिनियर स्टाफ नर्स बिना श्रेष्ठद्वारा गर्भवती महिला र स्त्री रोग सम्बन्धी सस्तो, सुलभ र भरपर्दो माध्यमबाट सफल उपचार गरिन्छ। त्यसैले गर्भवती महिला र स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएमा नेशनल बाथरोग सेन्टर तुलसीपुरमा आई बिना श्रेष्ठसँग उपचार गराइहाल्नुहोस् है।
24: सम्पर्कको लागि नेशनल बाथरोग सेन्टर बीपी चोकदेखि दक्षिण पश्चिम साइडमा, सम्पर्क फोन नम्बर 0825201103 र 9858880103।
25: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
26: के भयो बोलादै, के गुनगुनाइरहेको?
25: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
26: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
25: यति सजिलै?
26: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
27: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
28: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
1: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
1: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
1: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।

0: तपाईहरुले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश। एक व्यक्ति एक बिरुवा लगाऊ,

स्वतन्त्र भएर बाँच्ने, अरूमाथि अधिकार जमाउने जीवन, यही जीवन त हो। बाँकी अरू कुन जीवन छ र? तब हामीले सोचौंला, जंगलको बाघ त अति भयंकर हुन्छ नि, डरलाग्दो हुन्छ, शेर हो, राजा हो। बाघ देख्दाखेरि मान्छे पनि डराएर भाग्छन्, त्यसले पो अधिकार जमाउँछ त भन्नु होला, तर होइन। बाघले कोही माथि आफ्नो स्वतन्त्र इच्छाले अधिकार जमाउन पाउँदैन, ऊ पनि डराएर हिँडेको हुन्छ। को देखेर डराउँछ भन्दा, तपाईँ हामी मान्छे देखेर डराउँछ, अरू देखेर डराउँदैन बाघ। अरू जन्तु जनावरलाई त आक्रमण गर्छ, तर मान्छेलाई हतपत उसले पनि आक्रमण गर्दैन। जब उसले आफ्नो ज्यान बचाउनु नसक्ने स्थितिमा पुग्यो भने बाघले पनि आक्रमण गर्ने हो। बाघ पनि डराउँछ मान्छेसँग, किनभने मान्छेले बाघलाई पनि आफ्नो अधिकारमा पारेर, आफ्नो अन्डरमा पारेर, एउटा चिडिया खानामा थुनेर कमाई खाएको छ नि त, होइन? जंगली हात्तीलाई समातेर, तालिम दिएर, घरपालुवा बनाएर, उठ भने उठ, बस भने बस, होइन, भारी बोक भने भारी बोक्ने, मान्छे बोक भने मान्छे बोक्ने गराएको छ नि त मान्छेले। मान्छेले हरेक जीव जन्तुमाथि अधिकार जमाएको छ, किनभने परमात्माले तब हामीलाई यस्तो जीवन दिनुभयो, फ्रिडम, स्वतन्त्र जीवन। तर यति मात्रै गर्नुको लागि दिएको होइन नि, फेरि यति मात्रै गर्नलाई दिएको हो भने फेरि एक दिन त यो शरीर त हामीले छोड्नै पर्छ, सधैँभरि यहाँ हैकम जमाएर बस्न पाइँदैन। त्यसको लागि सन्तले बार बार सुनाउँछ, तिम्रो जीवन सत्कर्मको लागि, परोपकारको लागि, सेवाको लागि, अनि अरूको त सेवा छँदैछ, खुद आफ्नो पनि उद्धारको लागि पाएको है तिम्रो जीवन भनेर सम्झाउनुहुन्छ। अब यो परोपकार, पर सेवा, पर धर्म आदि इत्यादिलाई तब हामीले अंगाल्यौं, अरूको सेवा गर्यौं भरपूर, सबैको घाउमा मलम पट्टी लगायौं, सबलाई खुशी राख्यौं, प्रसन्न राख्यौं, तर खुद आफ्नो कल्याणको मार्ग जानेन भने त्यहाँ पनि कल्याण छैन। पराईको सेवाले, समाजको सेवाले अर्कालाई खुशी पार्नाले त केवल के पाउँछ अरे भन्दा, स्वर्गको सुख भोग मात्रै पाउँछ अरे, स्वर्ग मात्रै भोग्न पाउँछ। स्वर्ग भनेको सुख, आनन्द, होइन? त्यो पुण्यको फल चाहिँ स्वर्ग पाउँछ, सुख पाउँछ, आनन्द पाउँछ। स्वर्ग त मान्छेको जुनीमा पनि भोग्न पाउँछ, कुकुर भएर नै भोग्न पाउँछ, एउटा गधा भएर नै भोग्न पाउँछ, एउटा घोडै भएर पनि भोग्न पाउँछ स्वर्ग। राजाकै घोडा भएर जन्मिदियो भने होइन, कति उसको अघि पछि सेवा गर्ने हुन्छ, दाना पानी दिने हुन्छ, उसलाई सफा गर्ने, कति आनन्दको ठाउँमा बस्न पाउँछ। कुकुरै भएर जन्मियो भने, अहिले कलिमा त सबैभन्दा ठूलो स्वर्ग त कुकुरलाई छ, बाँदरलाई छ, होइन? सबको शोक छ, गल्ली गल्लीमा हिँडेको सानो कुकुरलाई देख्यो भने पनि च्याप्पै समातेर ल्याएर, हो कति क्युट भन्दै ल्याएर, होइन, घरमा ल्याएर नुहाएर, उसलाई कपडा लगाइदिएर, राम्रो भाँडामा खानेकुरा दिएर, उसले के खान्छ? अब सुरुमा आउँदाखेरि बिचरा गल्ली गल्लीमा हिँडिराखेको, खानेकुरा नपाएर भोकले तडपेको हुन्छ, जे दिए पनि खान्छ। जब मान्छेले प्यार गर्न थालेपछि, मान्छेले उसलाई सुमसुमाउन थालेपछि, उसले दिएको चिज खाँदैन, घुर्क्याउन थाल्छ। अनि यसले के खान्छ अब, यसलाई के दिनु पर्यो, होइन? भेराइटी भेराइटीको केकहरू हुन्छ कुकुरको, ल्यायो खुवायो, दिन रात उसको सेवामा लाग्छन् मान्छे। भला आफ्नो बच्चाको स्याहार गर्दैन, आफ्नो छोराछोरीलाई छोडिदिन्छ, होइन? तर कुकुरको बच्चालाई त्यति स्याहार्छन्, त्यो स्वर्गै त हो, होइन? जुनी कुकुरको तर उसले स्याहार सुसार पायो, आनन्द पायो, राम्रो घरमा बस्न पायो, फेसिलिटी पायो, स्वर्गै त हो नि। त्यो स्वर्ग त एउटा 84 जुनीमा गएर पनि भोग्न पाउने रहेछ, तर त्यो स्वर्गको आनन्द पनि सीमित रहेछ, फेरि त्यसको सीमा टुङ्गिन्छ, अन्त हुन्छ। एक दिन पुण्य समाप्त भयो, स्वर्गको भोग सक्यो, अब यो जीवन त्याग्नु पर्यो। जति माया गरेर राखेको भए पनि त्यो कुकुर मर्यो, होइन? बिचारा कति राम्रो थियो, कुकुर मर्यो भन्छन्, अब त्यो पाल्नेले शोक गर्छ, दुखी हुन्छ, रुन्छ, त्यसले त्यो जीवन त्याग्यो, त्यसको सुख भोग सक्यो त्यही। अब त्यो आत्मा निस्केर कहाँ जाने होला फेरि? अब मनुष्यको जीवनमा हुँदाखेरि केही पुण्य कार्य गरेको थियो, होइन, केही कसैको सहयोग गरेको थियो, त्यो पुण्यको केही

फलले गर्दा त्यो कुकुरको जुनी पाएर पनि एउटा स्वर्गको सुखभोग गरेको थियो। अब कुकुरको जुनीमा त पुण्य कार्य गर्नु त सक्दैन, सेवा त कसैको गर्नु सक्दैन, सत्सङ सुन्नु पनि सक्दैन। उसले त भोग मात्र गरे नि त, होइन, राम्रो ल्याएर खिलायो खायो, राम्रो लाइदियो लायो, होइन, बोकेर हिँड्यो खुसी भएर हिँडिदियो। भोग जुनी हो चौरासी जुनी भनेको, भोग्यो सक्यो सक्यो त अब फेरि त्यो आत्मा कहाँ जाने होला त, फेरि मनुष्यमा त जाँदैन, होइन। चौरासीको जुनीमा गएर सुखभोग गर्यो, त्यो स्वर्गको आनन्द लियो, अब त्यो स्वर्गको आनन्द पनि छुटेपछि कहाँ जाने? आत्मा त कहिले मर्दैन, शरीर मर्ने हो। अब त्यो आत्मा कहाँ गएर भौतारिने होला? फेरि कुन जुनीमा जाने होला? नालेको किरोमा जाने हो कि होइन? कहाँ जाने हो त्यो कसैलाई थाहा छैन। त्यस कारणले गर्दाखेरि यो मनुष्यको जीवनमा परधर्म पराई मतलब सेवा, समाजको सेवा, परोपकारको कार्य, कसैलाई दान दिने, कसैको दुःख देख्न नसकेर घाउमा मलम पट्टी लगाउने मात्रै कार्य होइन। यो जन्म भनेको त स्वयंले आफूले आफूलाई चिन्ने र आफ्नो गन्तव्य तयार गर्ने पनि यो जीवन हो भनेर सन्त महान पुरुषहरूले भन्नुभयो। आफूले आफूलाई चिन्ने, आफूले आफूलाई चिन्ने भन्दै गर्दा बिहान उठेर ऐना हेर्ने होइन, ऐना हेरेर मेरो रूप यही हो, म फलानाको छोरी हो, मेरो यो नाम हो, म होइन यति वर्षको भए, यो परिचय होइन नि त तपाईँ हाम्रो। यो परिचय त एक दिन तपाईँ हामीले आमाको गर्भबाट लिएर आएको यो खोल हो, फेरि एक दिन छोड्नु पर्छ, यो साथमा जाँदैन। तपाईँ हाम्रो असली परिचय के हो त? वास्तव हामी को हो? यो शरीर त हाम्रो घर हो, मानिसको शरीर मन्दिर हो, आत्माले यसमा बास गर्छ। बाहिर भगवान खोज्दा खोज्दै जीवन व्यर्थै जान्छ भनेर तब हामी भजन गाउँछौ। तब वास्तवमा तब हामी को हो त? मेरो असली परिचय के हो? त्यो असली परिचय तपाईँ हामीलाई समयको सद्गुरु महान पुरुषले जनाउनुहुन्छ, सिकाउनुहुन्छ। तब हाम्रो असली परिचय त्यही एउटा परमात्माको, जुन यो श्वास धुकधुकी चलिरहेको छ, यो श्वासको पनि आफ्नो स्वरूप छ, आफ्नो नाम छ, रङ छ, रूप छ। यो श्वास वास्तवमा यही श्वास तपाईँ हाम्रो असली परिचय हो। अब यो परिचयलाई तब हामीले बाहिरी साधनद्वारा प्राप्त गर्न सक्दैनौ। जति पनि मरिमेटौ, जीवन सय जन्म तब हामी गुजारौं, त्यो असली परिचय हामीले बिना गुरु भेट्न सकिँदैन, जान्नु सकिँदैन। त्यसको लागि गुरुको अति नै महत्वपूर्ण भूमिका हुन्छ। गुरु बिना ज्ञान कहिले हुँदैन, माया जालको यो बन्धन छोड्दैन। गुरु बिना संसारको सानो एउटा भौतिक ज्ञान लिनको लागि, भौतिक सिप सिक्नको लागि, होइन, भौतिक अक्षर पढ्नको लागि तपाईँ हामीलाई गुरु चाहिन्छ, स्कूल चाहिन्छ। स्कूलमा गएर गुरुको पासमा गएर सिक्नु पर्यो, कति वर्षसम्म अध्ययन गर्नु पर्यो, तब मात्रै त्यो ज्ञानमा तब हामी पर्फेक्ट हुन सक्छौ। होइन भने स्कूल जाँदैनौ, कोही टिचरको पासमा जाँदैनौ, कोही जान्ने विज्ञको पासमा जाँदैनौ भने त्यो ज्ञान त हामीले प्राप्त गर्न सक्दैनौ। भौतिक नाश हुने ज्ञानको लागि पनि गुरु चाहियो, तर यो अध्यात्म ज्ञान, ईश्वरीय तत्त्वको ज्ञान, अनादि ब्रह्मको ज्ञान, अनादि यो त कहिले नाश नहुने अनन्त आनन्दको ज्ञानको लागि त गुरु अवश्य नै चाहिन्छ। गुरु बिना त्यो चिजको तब हामीलाई मूल्य, मान्यता, अर्थ बुझाइदिने यो संसारमा कोही पनि छैन। अर्जुन जस्तो वीर, अर्जुन कोही अधर्मी व्यक्ति थिएन। पाँच पाण्डवका मध्येमा, पाँच पाण्डव मध्येका जो अर्जुन थियो, ऊ कोही साधारण व्यक्ति थिएन। ऊ इन्द्रको पुत्र हो, यति वीर, यति धनुर्धारी, यस्तो त्यागी, यति उसको दिमाग, उसको मन, यति एकाग्रता थियो। जब पाञ्चालीलाई जित्ने बेलामा, द्रौपदीको स्वयंवरको बेलामा अर्जुनले यति कन्सन्ट्रेसन, उसको आफ्नो दिमाग, त्यो मनलाई यति एकाग्र गरे, प्रतियोगिता राखेको थियो, एउटा माछाको
माथि माछा राखेको थियो, तल पानीको एउटा पोखरी राखेको थियो। त्यो माथिको माछा तल पोखरीमा देख्थ्यो अनि धनुष बाण हान्दाखेरि पोखरीमा हेर्नु पर्थ्यो, माछाको आँखामा हेर्नु पाउँदैन थियो। जब पोखरीमा हेरेर त्यो पोखरीबाटै त्यो माछाको आँखामा निशाना लगाएर आकाशमा माथि सिलिङमा भएको माछालाई निशाना लगाउनु पर्थ्यो। त्यस्तो प्रतियोगिता राखेको थियो अर्जुनले सफलता प्राप्त गर्यो। तल पानीमा हेरेर त्यो पानीमा यति मनलाई यति उसले एकाग्र गर्यो र त्यो पानीमा माछाको आँखा हेरेर एकाग्रताको साथमा बाण हानेर पाञ्चालीलाई जित्यो। त्यस्तो धनुर्धर विद्यामा पारङ्गत थियो नि त अर्जुन। अर्जुन कोही नास्तिक व्यक्ति पनि थिएन, ऊ आस्तिक थियो। जप ताप यज्ञ हवन सबै निपुण थियो, तर पनि अर्जुनलाई युद्धको मैदानमा भगवान श्री कृष्णले नै किन ज्ञान दिनु पर्यो त? भगवान श्री कृष्ण महाराज अर्जुनको गुरु बनेर खडा हुनु पर्यो युद्धको मैदानमा किन होला भन्दाखेरि, सजनो, ज्ञान कहीँ बाहिरबाट खोजेर ल्याउने चिज होइन। ज्ञान भनेको जान्नु हो, जानकारी लिनु हो। ज्ञान भनेको के को जानकारी लिने, केलाई जान्ने भन्दा आफू भित्रको त्यो शक्तिलाई जान्ने। त्यो एउटा यस्तो शक्ति तपाईँ हामी भित्र छ, त्यो शक्ति तपाईँ हामीले त्यसलाई नजान्नको कारण, त्यसलाई नबुझ्नको कारण तपाईँ हामी संसारमा भौतारिरहेका छौ। यस्तो क्षमता छ तपाईँ हामी भित्र, त्यो क्षमतालाई तपाईँ हामीले नबुझ्नको कारण हामी डराउँछौ, हामी हिचकिचाउँछौ, हामी पिछडिन्छौ। म केही गर्नु सक्दिन, म केही जान्दिन भन्छौ। त्यो क्षमतालाई बुझ्नको लागि, त्यो आफूभित्रको त्यो शक्तिलाई जान्नको लागि तब हामी आफै आफमा पर्याप्त हुँदैनौ। त्यो देखाइदिनेवाला, चिनाइदिनेवाला तेरो असली परिचय यो हो। तेरोमा यस्तो क्षमता छ भने त्यो क्षमता जनाइदिनेवाला व्यक्ति चाहिन्छ। त्यो व्यक्ति को थियो? भगवान कृष्ण थियो। जसले त्यो ताकत त्यो क्षमतालाई जान्नुहुन्थ्यो, अर्जुनको भित्र यति पावरफुल शक्ति छ भनेर जान्नुहुन्थ्यो, तब अर्जुनलाई सत्सङ सुनाउँदै अर्जुनलाई युद्धको मैदानमा त्यहाँ धनुष विद्या सिकाउनु भएन, धनुबाण हान्नु सिकाउनु भएन, ज्ञान सिकाउनु भयो। हे अर्जुन, तेरो भित्र यति पावर यति शक्ति तेरो भित्र छ, त भित्र परमपिता परमात्माको निवास छ, त्यो परमपिता परमात्मा एउटा आत्माको रूपमा निवास छ, त्यो आत्मा कहिले मर्दैन, अजर छ, अमर छ, अविनाशी छ, त्यो आत्मा यी सबै योद्धाहरूको हृदयमा पनि निवास छ, त त्यो आत्मालाई न तैले मार्दा मर्ने हो, न उनीहरूले मार्दा मर्ने हो, त्यो नमर्ने चिज अमरत्व अमृत तत्व हो आत्मा भनेको। हे अर्जुन, मार्ने र मर्नेको कुरालाई लिएर कायर नबन। यो संसार ईश्वरको सृष्टि हो, ईश्वरको सृष्टिमा ईश्वरले जेको लागि यो संसारलाई सृष्टि गरे त्यसै त्यो कर्म खुद ईश्वर आफैले भगवान आफैले एउटा माध्यम मनुष्यलाई बनाएर त्यो कार्य सम्पन्न गराउँछ। त्यही भित्र तिमी पनि एउटा माध्यम मात्रै हो, यो युद्धको माध्यम मात्रै हो, तर तिमी कर्ता होइन, तिमीले गर्ने होइन। हे अर्जुन, तिमी त्यो आफ्नो भित्रको तत्वलाई जान, खुद आफूलाई चिन, तब तिमी यो माया मोह देखि तिमी माथि उड्छौ, तिमी भ्रम देखि माथि उड्छौ भनेर आत्मा ज्ञान युद्धको मैदानमा अर्जुनलाई भगवान कृष्णले जनाउनु भयो। तब अर्जुनले अन्तर जगतमा भगवानको यस्तो विराट स्वरूपको दर्शन गरे। अन्तर जगतमा, बाहिरी जगतमा होइन, बाहिरी जगतमा यदि अर्जुनले दर्शन गरेको थियो भने त्यहाँ अर्जुन मात्रै थिएन, त्यहाँ त कौरव पक्षका योद्धाहरू पनि थिए, वीरहरू थिए, महावीरहरू थिए, महारथीहरू थिए, सारथीहरू थिए, पाण्डव पक्षको पनि योद्धा वीर महावीर सारथी महारथीहरू दुनिया भरका थिए, तर कसैले पनि देखेन भगवानको दिव्य रूपलाई, विराट स्वरूपलाई केवल अर्जुनले देख्यो। कारण के थियो भन्दा बाहिरी संसारमा देखेको थिएनन् अर्जुनले, आफ्नै अन्तर जगतमा देखेको थियो। तपाईँ हाम्रो यो जीवन पनि एउटा कुरुक्षेत्रको मैदान हो,
तब हाम्रो हृदय एउटा कुरुक्षेत्रको मैदान हो, यहाँ भित्र पनि अनेकौं योद्धाहरू छन्। काम, क्रोध, लोभ, मोह, अहंकार, घमण्ड, ईर्ष्या, द्वेष, हैन, कसप्रति ईर्ष्या जाग्छ, को प्रति रिस उठ्छ, को प्रति घमण्ड उठ्छ, तब हाम्रो हृदयमै त्यो एक आपसमा के गर्छ, लुछाचोडी गर्छ, खिचातानी गर्छ। त्यही त हो युद्ध, त्यही त हो महाभारत। बाहिरको युद्धमा त तब हामीले जित गर्न सकौंला, तर अन्तर जगतको आफ्नो आत्माको आफ्नो मनको युद्धसँग जसले जित प्राप्त गर्छ उसैलाई भन्छ महावीर। त्यसकारण तब हामीलाई सद्गुरु महाराजजीले यस्तो ज्ञान दिनुभयो, संसारलाई जित्ने प्रयत्न होइन, समाजलाई जित्ने प्रयत्न होइन, तब हामीले आफूले आफूलाई जित्ने प्रयत्न गरौं, आफ्नो मनलाई आफूले वशमा राख्ने प्रयत्न गरौं। जसले यो मनमाथि विजय प्राप्त गर्छ, जसले आफूलाई चिनेर आफ्नो असली परिचय प्राप्त गर्छ, वास्तवमा उसैले सही जीवन जिउँछ, वास्तवमा उही अमर हुन्छ संसारमा। त्यसकारण सजनो, यो सत्सङ्गले तब हामीलाई त्यो कुरालाई जनाउने प्रयत्न गर्छ। सत्यको मार्ग अति झिनो हुन्छ, सत्यको मार्ग अति साँगुरो हुन्छ, सत्यको मार्ग अति कठिन हुन्छ, सत्यको मार्गमा दुःख धेरै आउँछ, कठिनाई धेरै आउँछ, संकट धेरै आउँछ, भनाई धेरै खेप्नु पर्छ, सबैले गाली गर्छन्, उल्टा सुल्टा कुरा सुनाइदिन्छन्, ती सबै कुरालाई पचाउन सक्ने क्षमता तपाईँ हामीले आफूभित्र आफ्नो हृदयमा त्यसलाई बलियो बनाउनु पर्यो। त्यो क्षमतालाई बलियो बनाउनको लागि सहारा कसको लिने, कसले प्रेरणा दिन्छ तपाईँ हामीलाई? केवल सत्सङ्ग, सद्गुरु महाराजी, सन्त सानिध्य। जसले ध्यान साधना गर्छ रोज आफ्नो घरमा साँझ बिहान नामको सुमिरन ध्यान साधना अन्तर जगतमा त्यो परम ज्योतिको दर्शन गर्छ, जो रोज सत्सङ्गमा धाउँछ, जो सन्त सानिध्यमा आउँछ, जो सद्गुरु महाराजको चरणसँग आफ्नो जीवनलाई कनेक्सन गरिराख्छ, कनेक्ट गरिराख्छ, वास्तवमा त्यो व्यक्तिलाई त्यो भित्रबाट यस्तो क्षमता आउँछ कि चाहे जसुकैले जेसुकै गाली गरून, जतिसुकै उसलाई अपशब्द बोलुन, जतिसुकै घृणा गरून, त्यो घृणासँग कोही लेना देना छैन। त्यो व्यक्तिले यो सम्झिन्छ, मेरो कर्तव्य हो मलाई गाली गरून, जे गरून, जस्तो गरून, तर मेरो कर्तव्य मैले छोड्नु हुँदैन, सत्यको मार्ग मैले छोड्नु हुँदैन, मैले सन्देश दिनु छोड्नु हुँदैन। वा आफ्नो बाटोमा लागिरहन्छ लागिरहन्छ, त्यो मार्गमा जब लाग्दै लाग्दै लाग्दै जान्छ, उसको साथमा साथ दिनेवाला सद्गुरु महाराजजीको आशीर्वाद, परमपिता परमात्मा ईश्वर भगवानको साथ हुन्छ। एक दिन अवश्य जित प्राप्त हुन्छ अनि सारा समाजले उसको गुण गाउन थाल्छ, सबैको अगाडि एउटा उदाहरण बन्नु थाल्छ, उदाहरणको रूपमा ऊ चाहिँ प्रस्तुत हुन्छ। त सजनो, त्यस कारणले गर्दा त्यो सबै तब हामी भित्र त्यो क्षमता छ, तब हामीलाई त्यो पावर दिएर सद्गुरुले यो समाजमा पठाउनु भयो, भगवानले यो धरतीमा पठाउनु भयो। तपाईँ हामी आफू आफूमा ग्लानी भएर, आफू आफूमा एकदम अशक्त बनेर, असक्षम बनेर बस्ने होइन, तपाईँ हामीले त आफ्नो भित्रको त्यो एनर्जीलाई जगाउने कोसिस गर्नुपर्छ। त्यो एनर्जीलाई कसरी प्रस्फुटित गर्ने? तपाईँ हामी त यस्तो योद्धा हौ, यस्तो योद्धा हौ कि यो योद्धाको अगाडि चाहे जस्तो सुकै योद्धा आए पनि जित्नु सक्दैन। अब भित्र त्यो शक्ति जगाउनु पर्छ। त्यसकारण सजनो, यो सत्सङ्गको यस्तो खुराक हो, यो सत्सङ्गले यति तपाईँ हामीलाई मजबुत गराउँछ भनेदेखि आज तपाईँ हामी यो घोर कलियुगमा सत्सङ्गको यस्तो सौभाग्यहरू प्राप्त गरिरहेका छौ, तपाईँ हामी त बडो भाग्यशाली छौ। पहिले पहिलेको जमानामा सत्सङ्ग सुन्नको लागि कहाँ कहाँ धाउनु पर्थ्यो, घरबार छोडेर हिँड्नु पर्थ्यो, सब ताला चाबी बुझाएर हिँड्नु पर्थ्यो। तर आज त कति स्वर्ग छैन र आज सुविधा छैन र आज होइन, घरको खाना खाएर दुई पाइलाको बाटो हिँडेर, दुई चार पैसा यसो भाडा तिरेर, आफ्नो आफ्नो पासमा सबको साधनहरू छ प्राय प्राय, आफ्नो साधन नभए पनि यातायातको सुविधाहरू पर्याप्त छन् अहिले। तब हामीलाई सत्सङ्ग अति सुलभ भएको छ, तर यो सुलभ सत्सङ्गलाई आजका दुनियाँले के गर्छन्? यो सुलभ सत्सङ्गलाई
सस्तो बेचा पेट लागे मर भनेको जस्तो होइन, सस्तो भएपछि त थोरै पैसामा नै धेरै पाउँछ, धेरै ल्याएपछि घरमा अब आज पनि त्यही खाओ, भरे पनि त्यही खाओ, भोलि पनि त्यही खाओ, पर्सि पनि त्यही खाओ, धेरै ल्याएर त खानु पर्यो नि त, खाँदा खाँदा वाक्क भएर होइन पेट बिग्रेर बिमार लागेर ए कति खानु यो भनेर फेरि हेर्दै नहेर्ने जस्तो। आज सत्सङ पनि त्यस्तै, तपाईँ हामीलाई सस्तो भएको छ, सुविधा छ, सब चिजको सुविधा छ, तर सत्सङमा आउन भ्याउँदैन, बहाना बनाउँछ, भ्याइएन, सकेन, होइन बहानै त हो। यदि मान्छेलाई चाहियो भने के भ्याउँदैन, के सक्दैन, इच्छा हुनु पर्यो भित्रबाट, म आज सत्सङमा जान्छु, म छोड्दिन भन्ने त्यो दृढ संकल्प हुनु पर्यो। मान्छेले हजार काम छोडेर पनि सत्सङ भ्याउँछ, तर इच्छा छैन, भित्रैबाट चाहना छैन, सस्तो बेसा पेट लागि मर, सस्तो भएको छ होइन, आज पनि त्यही सुन्ने, भोलि पनि त्यही सुन्ने, पर्सि पनि त्यही सुन्ने, कति सुन्नु हो सत्सङ पनि होइन, सुन्दा सुन्दा खोइ सत्सङले परिवर्तन हुन्छ भन्थे, काको हो पिक्क बक्कौ मराला भनेर सन्तहरूले सुनाउँथे, खोइ म जस्ता तस्तै छु, मेरो परिवर्तन पनि भएको छैन, खोइ के भएर भनेर आफैले आफैलाई जज गर्नु थाल्छ। परिवर्तन भन्ने कुरा त व्यवहारले गर्ने हो नि त, सत्सङमा आएपछि त ध्यान दिएर सुन्नु पर्यो, सुनेको कुरा बुझ्नु पर्यो, बुझेको कुरा मनन गर्नु पर्यो, मनन गरिसकेपछि जीवनमा उतार्नु त मात्रै परिवर्तन हुने हो। आयो सुन्यो, ताली बजायो, साथीभाइमा हाई हेलो गर्यो होइन, आफ्नो बानी को छोड्छ अर्का बानी को लिन्छ भन्ने पाराले जो आफ्नो हिजोको व्यवहार थियो, जो आफ्नो हिजोको कर्म थियो त्यतातिर लम्किरह्यो भने कसरी परिवर्तन हुने। रत्नकार डाकुको परिवर्तन भएको कथा हामी सुनाउँछौ, अंगुलीमालको परिवर्तन भएको कथा सुनाउँछौ, अमरपालीको परिवर्तनको कथा सुनाउँछौ, अजामिलको परिवर्तनको कथा हामी सुनाउँछौ, सुन्छौ होइन। रत्नकार डाकु कसरी परिवर्तन भयो, वाल्मीकि कसरी बने, पहिला जस्तै चोरी गरेर डकैती गरेर जंगलमा बसेर अर्कालाई मारेर हत्या गरेर थोड़ी न वाल्मीकि बन्यो। जबदेखि जुन दिन उसले नारद मुनिको सत्सङ सुन्यो, जुन दिन नारद मुनिले ज्ञान भयो, त्यो दिनदेखि त हत्या हिंसा अत्याचार त छोडिदियो त, ध्यान गर्नु थाल्यो त, अन्तर आत्मामा आफ्नो परिचय लिन थाल्यो त, अन्तर जगतमा उसले यात्रा गर्न थाल्यो, भगवानको अनुभव गर्न थाल्यो, सारा जगतमा ईश्वरमय अनुभव गर्न थाल्यो, तब त ब्रह्म समानको ऋषि बने, वाल्मीकि बने, रामायण लेखे। पहिला जस्तै नारद मुनिले सत्सङ सुनायो, ज्ञान दिएर गए, फेरि मान्छे पक्रेर काट्न थाल्ने, लुट्न थाल्ने, होइन अब भक्ष्य अभक्ष्य ग्रहण गर्नु थाल्ने, त्यही कर्म गरेको भए त रत्नकारको रत्नकारै रहन्थ्यो, वाल्मीकि थोड़ी न हुन्थ्यो। त्यस कारण सजुनो सुनि समुझही मन मुदित अति अनुराग, लहही चार फल अछत तनो, साधु समाज प्रयाग भनेर शास्त्रले सम्झाए। पहिला सुन्नुहोस्, मनन गर्नुहोस्, त्यो मनन गरेको कुरालाई चाहिँ आफ्नो जीवनमा उतार्नुहोस्, तब तब हाम्रो जीवनमा परिवर्तन आउने हो। कालो मान्छे गोरो हुने, गोरो मान्छे कालो हुने, अग्लो होचो हुने, होचो अग्लो हुने होइन, धनी गरिब हुने, गरिब धनी हुने होइन, व्यवहारमा परिवर्तन आउने हो। कोही कठोर हृदयको छ भने हृदयमा दया पलाउने हो परिवर्तन भनेको। अबदेखि म यो कर्म गर्दिन, त्यो कर्मलाई जो कठोरता कर्म उसले कसैको दिल दुखाउने कर्म गर्दै आएको छ भने आजदेखि म यो कर्म छोडिदिन्छु, कसैको अनहितको कार्य म गर्दिन भने उसले छोड्यो भने भोलिदेखि उसको जीवनमा परिवर्तन आउँछ, दुनियाँले देख्छ त्यो परिवर्तन। हिजोसम्म यस्तो थियो यो मान्छे, आजबाट कसरी यस्तो भयो, संसारले उसलाई हेर्नु थाल्छ, वाच गर्नु थाल्छ, उसको पिछा गर्नु थाल्छ। तर हिजो पनि त्यही थियो, आज पनि, भोलि पनि, आफूले आफ्नो पुराना व्यवहारलाई कठोरपनलाई आफूले छोडेन भने परिवर्तन कहिले आउँदैन।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिविक, सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुल्सीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0824600002 र मोबाइल नम्बर 98578239071।
8: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेसराउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
10: ViaNet। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो